0: महालेखा परीक्षकको आठौं वार्षिक प्रतिवेदनले वार्षिक नीति तथा कार्यक्रममा समेटिएका कतिपय कार्यक्रम सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो बजेटमा समावेश नगरेको औल्याएको छ। महालेखा परीक्षकको कार्यालयले नीति तथा कार्यक्रममा उल्लेख भएका कार्यक्रमलाई बजेटमा समावेश गरेर कार्यान्वयन गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ।
0: अहिले अधिकांश उद्योगले अमेरिकाबाट पत्थर कोइला मगाएर उद्योगमा प्रयोग गरिरहेका छन्। तर अमेरिका र इरान बीचको तनावले इरान छेउमा रहेको स्ट्रेट अफ होर्मुजबाट यस्तो कोइला आउन नपाइरहेका बेला झापामा स्थानीय एक उद्योगले पत्थर कोइलाको विकल्पमा बाल्न मिल्ने पेट्रोल ब्रिकेट उत्पादन शुरू गरेको छ।
1: चालू आर्थिक वर्ष 2082-83 को 10 महीनासम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले करिब 58 अर्ब रूपियाँ दावी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैशाखसम्मको तथ्याङ्क अनुसार बीमा कम्पनीहरूले 57 अर्ब 97 करोड 50 लाख रूपियाँ बीमा दावी भुक्तानी गरेका हुन्।
0: अब शेयर बजार। सरकारले आर्थिक वर्ष 2083-84 लागि बजेट घोषणा गरेपछिको साप्ताहिक शेयर बजारमा उत्साह देखिएन। यस अवधिमा नेप्से परिसूचकसँगै कारोबार रकम र कारोबार संख्यामा पनि कमी आउनुले शेयर बजारमा लगानीकर्ताको उत्साह नदेखिएको देखिन्छ। यस अनुसार गत साता समग्र नेप्से 26.5 अंकले घटेको छ।
2: साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। सामाजिक सञ्जालको भर्चुअल दुनियाँमा एउटा व्यङ्ग्यात्मक मिमको रूपमा शुरू भएर गठन भएको कक्रोच जनता पार्टीले दिल्लीको जन्तर मन्तरमा प्रदर्शन थालेको छ। शनिबार कक्रोच जनता पार्टी सीजेपीको ब्यानर मुनि हजारौंको संख्यामा भेला भएका युवा र विद्यार्थीहरूले शिक्षा प्रणालीमा देखिएको चरम लापरवाही र भ्रष्टाचारको विरोध गर्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। परीक्षाको प्रश्नपत्र चुहावट र बेरोजगारीको निराशाबाट उब्जिएको यो आन्दोलनले अब एउटा संगठित विद्रोहीको रूप धारण गरेको छ। शनिबार बिहान 7:45 जाँदा अमेरिकाबाट आएको विमान दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। विमानबाट बाहिर निस्केका 30 वर्ष युवा अभिजित दीपकको अनुहारमा कुनै थकान थिएन, बरु एउटा दृढ संकल्प देखिन्थ्यो। विमानस्थल बाहिर निस्कन साथ उनले आफ्नो हातमा भारतीय संविधानका निर्माता डाक्टर बाबा साहेब अम्बेडकरको जीवनी उठाएर प्रदर्शन गरेका छन्।
2: अब खेल र खेलाड़ीका खबर। एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङसँग 69 रनको लज्जास्पद हार बेहोरेको छ। मलेसियाको क्वालालम्पुर स्थित कलेज 2N को जाफर ओबलमा शनिबार भएको खेलमा नेपाल 110 रनको सामान्य लक्ष्य पछ्याउने क्रममा मात्र 40 रनमा समेटिँदै ऐतिहासिक रूपमा कमजोर प्रदर्शनको शिकार बनेको हो।
1: अब विचार तथा विश्लेषण। जीवनस्तर बढ़ेको कि जीवन बाँच्ने तरिका मात्र बदलिएको, शीर्षकमा हिमालय टाइम्समा डाक्टर महेन्द्र चालिसेको विचार छापिएको छ। जीवनशैली र जीवनस्तर बीचको भिन्नता बुझ्नु जरुरी छ। जीवनशैली भनेको मानिसले कसरी जीवन बिताउँछ भन्ने कुरा हो। उसले कस्तो घरमा बस्छ, के लगाउँछ, के खान्छ, कुन प्रविधि प्रयोग गर्छ, कसरी यात्रा गर्छ, यी सबै जीवनशैलीका सूचक हुन्। तर जीवनस्तर भनेको त्यो जीवनशैलीलाई ठान्न सक्ने वास्तविक आर्थिक र सामाजिक क्षमता हो।
2: परराष्ट्र नीतिको विषयमा सरकारले जे भन्छ राष्ट्रपाको त्यही नीति हो, शीर्षकमा कान्तिपुर दैनिकले रासोपा सांसद तथा सहमहामन्त्री विपिन कुमार आचार्यसँग गरेको संवादलाई छापेको छ। यो संवादका मुद्दाहरू यस्ता छन्, दुई देशबीच समस्याहरू छन् भने डायलग डिस्कोर्ड र फ्याक्टमा आधारित भएर समाधान गर्नुपर्छ। त्यसको अगाडिको बाटो पार्टीले नभइकन सरकारले गर्ने हो। सीमा जस्तो सेन्सेटिभ विषयको समाधान गर्ने जिम्मा सरकारको हो। रासोपा महाधिवेशनले पार्टीको आइडियोलोजीमा थप स्पष्टता ल्याउँछ। देशभित्रको सत्ता समीकरणको गफ गर्नका लागि रासोपाको नेतृत्वलाई बोर्डर क्रस गर्नु पर्दैन।
1: शिक्षाको आलोकमा बजेट शीर्षकमा सुमन्त घिमिरेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। फिनल्याण्ड जस्ता देशको शिक्षा प्रणालीले देखाए झैं सार्वजनिक रूपमा गुणस्तरीय शिक्षा प्रणाली विकास गर्न सकेमा शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार सम्भव छ। नेपालले शिक्षा पूर्वाधार, शिक्षक प्रशिक्षण, पाठ्यक्रम सुधार र समावेशी नीतिमा लगानी बढ़ाएर शिक्षा प्रणालीमा सुधार गर्नु जरूरी छ। बजेटको सफल कार्यान्वयनले शिक्षालाई केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यमबाट ज्ञान, सीप, नवप्रवर्तन र राष्ट्र निर्माणको आधार शक्तिमा रूपान्तरण गर्न सक्नेछ।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला नेपाली रेडियो नेटवर्क।

0: रेडियो एन आर्यन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

नमस्कार, हामी श्रोता, आजको नेपाली बसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। र नेपाली बहस तपाईँहरू डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि सुनिरहनु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जमा पनि नेपाली बहस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम र देशभरका विभिन्न रेडियोबाट र अनलाइन माध्यमबाट विश्वभरका छरिएर रहेका नेपालीहरूले सुन्ने कार्यक्रम हो। हामी सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ र विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौँ। सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक क्षेत्रका विषयमा र परराष्ट्रका विषयमा मामिलामा छलफल र बहस गर्ने गर्दछौँ। विभिन्न दलका नेताहरूसँग र विभिन्न कूटनीतिज्ञहरूसँग हाम्रो बहस रहने गर्दछ। यति बेला देशको पहिलो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनमा होमिएको छ। 87 राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो महाधिवेशनको तयारीमा जुटेको छ। असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीले शनिबार र आइतबार दुई दिने जिल्ला अधिवेशन पनि शुरू गरेको छ। आदरणीय श्रोता, राष्ट्रिय स्वतन्त्र पार्टी एकपटक फेरि नारायणको किनारबाट एउटा सन्देश दिन खोजिरहेको छ। अहिलेसम्म तदर्थ समितिका रूपमा अगाडि बढ़िरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अब त वैधानिकताको छाप लाउने तयारी गरेको छ। महाधिवेशन मार्फत फेरि रवि लामिछानेकै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्ने लगभग निश्चित जस्तो छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गर्नका लागि अन्य दलहरू, अन्य नेताहरू अहिलेसम्म उभिएका छैनन्, देखिएका छैनन् र त्यो सम्भव छैन। र रविकै नेतृत्वमा अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने खालका विषयहरू पनि सँगसँगै जोडिएर आएका छन्। रवि लामिछानेलाई दिल्लीले उच्च महत्व दिएको छ। काठमाडौँमा यसको तरङ्ग समेत पैदा भएको छ। भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्रीले खेलेको पासाले पनि काम गर्न सकेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई भारतले निकै ठूलो महत्व पनि दियो। स्वयं प्रधानमन्त्रीदेखि लिएर उच्च स्तरीय भेटघाट समेत त्यहाँ भयो र त्यसै गरी तुरुन्तै परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमण पनि भयो। शुक्रबारबाट उनी भारत भ्रमणमा छन् र दुई देशको कनेक्टिभिटीका विषयमा छलफल र बहस पनि यतिखेर भइरहेको छ। अब नेपाल र भारतको सम्बन्धमा सुधार ल्याउने र विकास र समृद्धिका कुरामा नेपाल र भारत एक ढिक्का भएर अगाडि बढ्ने खालका सन्धि र सम्झौताहरूमा चाहिँ हस्ताक्षर गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टीले देशको नेतृत्व जसरी गरिरहेको छ यस विषयमा पनि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौँ। नेपाल भारत सम्बन्धमा नयाँ सुरुवात भएको दावी पनि गरिएको छ। मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिइएको छ। जुन तरिकाले सीमाका विषयहरू बीचमा उठेका थिए र त्यो सीमाको

ले पनि लामिछानेको भारत भ्रमणलाई त्यति धेरै प्रभाव पारेन र सीमा जुन अतिक्रमण भएको नेपालले मेचेको भन्ने आशय सहितको अभिव्यक्ति जुन नेपालकै प्रधानमन्त्री बालेन्द्र शाहको थियो त्यो अभिव्यक्तिलाई समेत यतिखेर निकै ठूलो चर्चाको विषय बनाइएको छ। सीमा अतिक्रमणका कुरा र जमिन मिच्ने कुरा चाहिँ निकै ठूलो फरक विषयहरू हुन् भन्ने खालका पनि सँगसँगै जोडिएर आएका विषयहरू छन्। त्यो कारणले गर्दाखेरि आज हामी बहस गर्न चाहन्छौँ अहिले अब सीमाको विषयलाई कसरी सरकारले यसलाई हल गर्छ, कसरी यी विषयहरू चाहिँ टुङ्गिन्छन् भन्ने विषयका बारेमा पनि हामी चर्चा गर्न चाहन्छौँ। नेपालको सीमा सम्बन्धी बहसहरू यतिखेर छन्। सीमापार अतिक्रमण जसलाई क्रस बोर्डर अकुपेसन भनिन्छ र राज्य प्रायोजित भू अतिक्रमण स्टेट स्पन्डेड टेरिटोरियल इन्करेजमेन्ट भन्छ, यी दुईलाई एउटै अर्थमा बुझ्न पर्छ तर वास्तवमा चाहिँ यिनीहरू फरक चाहिँ हुन्छन्। किनभने सीमापार अतिक्रमण भनेको सरकारभन्दा बढी स्थानीय नागरिकसँग सम्बन्धित छ। यो सीमापार अतिक्रमण जमिनहरू हुन्छन्, कहिलेकाहीँ सिमानाहरू सारिएका हुन्छन्, दशगजाहरू सारिएका विषयहरू हुन्छन् होइन। त्यसैले गर्दाखेरि यो सीमापार अतिक्रमण भनेको एउटा व्यक्ति व्यक्ति नागरिक नागरिक बीचको एउटा लडाइँ हो त्यो होइन। सदियौँदेखि चाहिँ यो चलेर आएको स्थिति पनि हो तर राज्य प्रायोजित भू अतिक्रमणको प्रकृति चाहिँ निकै फरक हुन्छ, जहाँ चाहिँ कुनै देशले राष्ट्रले विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्नका निम्ति प्रत्यक्ष रूपमा सक्रिय हुन्छ, जहाँ चाहिँ व्यक्तिहरू होइन राज्यका संस्थाहरू संलग्न हुन्छन्। उदाहरणका लागि हामी हाम्रो लिम्फुलेक कालापानी र लिम्पियाधुरा नाभिगुन्जीकुटीलाई लिन सक्छौँ, जहाँ चाहिँ लामो समयदेखि विवाद छ, भारतले आफ्नो सैन्य अखडा बनाएर त्यहाँ राखेको छ। यो कारणले गर्दाखेरि आजको बहस भनेको अब सीमा मिचिएका बहसहरू हुन्, भू अतिक्रमण भएका बहसहरू हुन्, नागरिक नागरिक बीच भएका र केही ठाउँका समस्याहरूलाई उठाएर कालापानी लिपुलेक लिम्बियाधुरा नाभिगुन्जीकुटीको विषयलाई उझेलमा पार्ने काम चाहिँ राष्ट्र प्रमुखले गर्नु हुँदैन। यतिखेर प्रधानमन्त्री बालेन्द्र शाहको हिजो राति स्टाटस आएको छ र मलाई पनि एम्बेसेडर बन्न मन छ, राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर भए पाऊ भन्ने खालको उनको जुन राति स्टाटस आयो यसमा चाहिँ पनि निकै ठुलो चर्चा भएको छ। मलाई पनि एम्बेसेडर बन्न मन छ, पिएमको नम्बर छ भने यसो दिनुहोस् न भन्ने खालको उहाँको स्टाटस छ। यसमा चाहिँ उनकै निकट मानिने आसिफ शाहदेखि लिएर भिक्टर पौडेलहरूदेखि लिएर सस्मित पोखरेलहरूले चाहिँ म्यास त्यसमा कमेन्ट बक्समा गएर कमेन्ट गरेका छन्। कतिले प्रहरीले उठाउन सक्छ फेरि भनेका छन्, कतिपयले म दिउँ नम्बर भनेका छन्, कतिपयले म्यासेज गरिदिन्छु भन्ने खालका विषयहरू छन्। यो अलिकति हल्का र भद्दा खालका चाहिँ स्ट्याटसहरू यतिखेर प्रधानमन्त्री स्तरबाट आउँदाखेरि नागरिकले यसलाई ट्रोलको एउटा शिकार बनाउने सम्भावना भएको छ र यसलाई ट्रोलको शिकार बनाइएको छ, जे होस् रमाइलो चलिरहेको छ भन्ने खालका विषयहरू सँगसँगै जोडिएर आएका छन्। आदरणीय श्रोता, जोखिम बोलेर इटलीमा शरण खोज्दैछन् नेपाली। सन् 2025 मात्रै बाल्कन मार्ग हुँदै बिना भिसा प्रवेश गरेका 1060 नेपालीले शरणार्थीको हैसियतमा पाउन इटलीको ट्रिएस्टन स्थित पुरानो बन्दरगाह जीर्ण भवन पार्क र सड़कमा महिनौ बिताए तर धेरैजसोले अझै पनि शरणार्थीको मान्यता पाएका छैनन्। नेपालबाट इटलीसम्म पुगेका छन् नेपालीहरू। नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति पनि भएका छन्। विकास साझेदारी, कनेक्टिभिटी र प्राथमिकताका क्षेत्रमा बलियो साझेदारी गर्दै द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा पनि छलफल भएको छ। यतिखेर नेपालका राजनैतिक दलहरूको विषयमा पनि हामी कुराकानी गर्न चाहन्छौँ। नेकपा एमाले, नेपाली कंग्रेस, नेकपा लगायतका राजनैतिक दलहरू, पुराना स्थापित राजनैतिक दलहरूभित्र पनि मत विभाजनको विषय छ, नेतृत्व परिवर्तनका विषयहरू जोडिएर आएका छन्। राज्य सत्ताका विषयमा पनि उनीहरूका आफ्ना मतभेदहरू छन्। आजको नेपाली बहसमा यिनै विषयमा कुराकानी गर्नेछौँ। छोटो विश्राम लिन्छौँ, विश्रामपछि उपस्थित हुनेछौँ।

0: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ। ग्लोबल आइमी ब्याङ्क, सबैका लागि ब्याङ्क। डिसोम फाइबर नेट।
2: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता विष्णु रिजाल हुनुहुन्छ। रिजालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अब यो बिहानी पखमा नेकपा एमालेको कुरा गरौँ। नेकपा एमाले भित्रको रसाकसी बिस्तारै मतभेदहरू मिल्दै गएका हुन्। फेरि केपी शर्मा ओली विरुद्ध जसरी केही नेताहरू एकजुट भएर खनिनु भएको थियो सचिवालय बैठकपछि, यी सबै कुराहरूलाई मुद्दाहरूलाई राप्सा पारिदिएको छ होइन? अहिले बादलको नेतृत्वमा समिति गठन भइसकेपछि
3: हाम्रो पार्टीको केन्द्रीय सचिवालयको बैठक हालै सम्पन्न भएको छ। त्यसले पार्टीको दोस्रो अपानी जारी गरेको छ। त्यसमा उल्लेख भए अनुसार हाम्रो पार्टीले पार्टीको समग्र निर्वाचनमा हासिल भएको असफलताको समीक्षा र पार्टी पुनर्गठन तथा पुनर्जागरणको मार्गचित्र प्रस्तुत गर्नका लागि 1 महिनाको समय सीमा सहित कार्यदल गठन गरेको छ। त्यसमा हाम्रो पार्टीका अध्यक्ष बाहेकका महत्त्वपूर्ण नेताहरू हुनुहुन्छ र त्यो कार्यदलले अब आफ्नो कामहरू सुरु गरेको छलफलहरू सुरु गरेको छ। पार्टीलाई एकताबद्ध ढङ्गले, विधिसम्मत ढङ्गले कसरी पुनर्गठन र पुनर्जागरण गर्न सकिन्छ भन्ने बारेमा त्यसले आफ्नो प्रतिवेदन पेश गर्नेछ र त्यो प्रतिवेदन पेश गरेपछि पार्टीको सचिवालयमा र त्यसपछि केन्द्रीय कमिटीको असारभित्र आयोजना हुने केन्द्रीय कमिटीको बैठकमा हामीले छलफल गर्नेछौँ र एउटा सर्वसम्मत निकास सहित नेकपा एमालेलाई एउटा पुनर्गठित र पुनर्जागृत शक्तिको रूपमा फेरि हामी जनताको बीचमा, कार्यकर्ताको बीचमा लैजान सक्षम हुनेछौँ।
2: अब बादलजीले दिएको प्रतिवेदन, बादलजीको कमिटीले दिएको प्रतिवेदनले चाहिँ नेकपा एमालेलाई साँच्चै मजबुत बनाएर लैजान्छ कि झन् विवाद बल्झाउँछ भन्ने छ नि त प्रश्न त फेरि।
3: यो बादलजीले दिने प्रतिवेदन वा उहाँको प्रतिवेदन होइन, पार्टीका महत्त्वपूर्ण नेताहरू त्यसमा हुनुहुन्छ। उहाँको नेतृत्वमा कार्यदल बनेको छ, पार्टीका उपाध्यक्षहरू, पार्टीका महासचिव, पार्टीका प्रदेशका इन्चार्जहरू जस्ता नेताहरू त्यसमा हुनुहुन्छ। उहाँहरू बसेर ल्याउने निष्कर्ष, उहाँहरूले दिने सुझावहरू नै हाम्रो पार्टीका लागि महत्त्वपूर्ण हुन्छन् र त्यसमा फेरि त्यो कार्यदल मात्रै सर्वेसर्वा पनि होइन, त्यसले सचिवालयमा छलफल हुनेछ, सचिवालयबाट केन्द्रीय कमिटीमा छलफल हुनेछ र हामी मेरो विचारमा एउटा सुझबुझपूर्ण निर्णयका साथ अगाडि बढ्नेछौँ। हाम्रा सामु निश्चय पनि चुनौती छन्। इतिहासको सबभन्दा नराम्रो असफलता हामीले हासिल गरेका छौँ। हामीसँग विजयका अनुभव पनि छन्, पराजयका अनुभवहरू पनि भए। यो सबैलाई ध्यानमा राखेर पार्टीलाई कसरी अगाडि लैजान सकिन्छ भन्ने बारेमा हामी सामूहिक ढङ्गले अगाडि बढ्नेछौँ।
2: होइन, अहिलेको अवस्था त अधिकांश बहुमत सदस्यहरूको एउटै माकी हो भने अब नेतृत्व परिवर्तन हुनुपर्छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प चाहिँ अब खोजिनुपर्छ। उहाँसँगै उहाँकै नेतृत्वमा अगाडि बढ्न सम्भव छैन भन्ने अधिकांश नेता कार्यकर्ताहरूको एकमत जस्तो देखिन्छ र अस्तिको बैठकहरूमा पनि ती आवाजहरू उठे। तर यसलाई केही समयका लागि भए पनि पार्टी अध्यक्ष टार्नका निम्ति सफल हुनुभयो। तर उहाँको जुन प्रस्तुति देखिन्थ्यो, होइन, नेतृत्व परिवर्तन हुन सक्दैन, बस्ने बस, नबस्नेहरूले चाहिँ मार्ग प्रशस्त गर भन्ने आशय सहितको थियो। यसले बलियो बनाउँछ पार्टीलाई
3: केन्द्र। यो व्यक्तिको व्यक्ति विशेषको कुरा होइन, यो कुनै व्यक्तिले म रहन्छु वा रहँदिन भनेर आफूले निर्णय गर्ने विषय पनि होइन। समग्र आन्दोलन र पार्टीको हितका लागि के गर्दा उपयुक्त हुन्छ, उहाँले पनि आफ्ना प्रस्तावहरू अगाडि राख्नुहुन्छ कमिटीमा, अरू नेताहरूले पनि, हामी सबैले पनि आफ्ना प्रस्तावहरू अगाडि राख्छौँ, आफ्ना विचार रायहरू राख्छौँ। त यो कुनै व्यक्तिगत लेनदेनको विषय पनि होइन, किनभने अहिले हामीसँग लेनदेन गर्ने विषय के नै बाँकी छ र हामीले हिजो 2074 केपी ओलीकै नेतृत्वमा अपार सफलता पनि हासिल गरेका थियौँ भने अहिले उहाँकै नेतृत्वमा अपार विफलता पनि हासिल गरेका छौँ। त्यसले गर्दा विजयको श्रेय लिने नेताले पराजयको अपजस पनि बोक्नुपर्ने हुन्छ, स्वाभाविक हुन्छ। यो भनेर हामी कुनै एउटा व्यक्ति विशेषको कुरालाई मात्र केन्द्रमा राख्न गइरहेका छैनौँ। समग्र आन्दोलनकै पुनर्गठन कसरी गर्न सकिन्छ, पार्टीको पुनर्गठन र पुनर्जागरण भन्ने दुईटा शब्द हाम्रो पार्टीको अन्तर पार्टी नियमावलीको अन्तर पार्टी निर्देशनको पृष्ठ सङ्ख्या 22 प्रष्ट उहाँकै हस्ताक्षरमा कार्यकर्ता पंक्तिसम्म सम्प्रेषित गरिएको छ। त्यसले गर्दाखेरि हामी कसरी पार्टीलाई पुनर्गठन र पुनर्जागृत गर्न सक्छौँ भन्ने कुरा यो व्यक्ति विशेषको निजी विषय होइन, यो पार्टीको, यो कमिटीको र यो समग्र आन्दोलनको विषय भएको हुनाले हामीले समग्र रूपमा एउटा साझा निष्कर्षका साथ अगाडि बढ्छौँ। उहाँकै नेतृत्वमा हामी अगाडि जाँदा पनि हामी एउटा निष्कर्षका साथ, एउटा छलफलका साथ, एउटा सहमतिका साथ अगाडि जानुपर्ने हुन्छ। उहाँले कुनै निकास दिने सन्दर्भमा पनि उहाँ सहितको सहभागी
2: धेरै नेताहरूले मलाई भन्नुभएको छ कि उहाँको विकल्प छैन भनेर। देवेन्द्र दाहालजीले अस्ति भन्नुभएको छ, खगराज अधिकारीजीसँग मैले कुराकानी गरेको छु, मैले धेरै नेताहरूसँग भनेको छु, अब ओलीको विकल्प खोज्ने बेला यो होइन, उहाँको छारीमा, उहाँकै छत्र छायामा सबैजना अगाडि बढ्नुपर्छ, एमालेलाई बलियो बनाउनुपर्छ, अहिले यसको विकल्प छैन भनेर भन्नुभएको छ। 11 महाधिवेशन भएको जम्मा 7-8 मात्रै भएको छ, फेरि अहिले नै नेतृत्वलाई हटाउने कुरा चाहिँ त्यो सम्भव हुन सक्दैन भन्ने खालको पनि त आवाज उठाएको छ नि त पार्टीभित्र।
3: अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली नै हुनुहुन्छ, अहिले हामीले त्यसबाहेक अरू कुनै कुरा गरेका पनि छैनौँ। र यो सडकमा सार्वजनिक रूपमा भनेर यो दबाब सृजना गरेर मात्रै नेतृत्व परिवर्तन गर्ने विषय पनि होइन। त्यसले गर्दा दुईवटा कुरा मैले तपाईँलाई अघिदेखि निवेदन गरेको छु, एउटा हामी संस्थागत ढङ्गले निर्णय गर्छौँ, हामी अर्को विधिसम्मत ढङ्गले निर्णय गर्छौँ। संस्थागत र विधिसम्मत ढङ्गले हुने निर्णयहरू हामी सबैका लागि मान्य छन्, मान्य हुनुपर्छ। हामीले कार्यदलको प्रतिवेदन हेर्छौँ, पार्टीको समग्र छलफल गर्छौँ र एउटा निष्कर्षमा पुग्छौँ। त्यसले गर्दा त्योभन्दा बढी अहिले हामी कसैसँग पनि व्यक्तिगत विषयहरू सार्वजनिक रूपमा भन्ने पक्ष वा विपक्षमा भन्नुले यसले त्यति ठुलो अर्थ राख्छ जस्तो मलाई लाग्दैन।
2: तर एउटा एउटा तपका छ, एउटा ढिक्का छ, अब यसलाई चाहिँ उहाँलाई विदा गर्नुपर्छ सम्मानजनक, र चाहिँ अब नयाँ ढङ्गले पार्टी अगाडि बढाउनुपर्छ भन्ने खालको मत चाहिँ बलियो हुँदैछ होइन पार्टीमा। अहिले
3: विभिन्न मतहरू आएकै हुनाले पार्टीभित्र कार्यदल गठन भएको हो, विभिन्न खालका विचारहरू, विभिन्न खालका विमर्शहरू, विभिन्न खालका भनाइहरू, प्रतिक्रियाहरू तपाईँले देख्नुभएको छ। हाम्रो कार्यकर्तामा एक खालको निराशा छाएको छ, एक पङ्क्तिले अहिले पार्टीबाट बाहिरिरहेको छ, एउटा जनमत त योभन्दा अगाडि नै बाहिरिसकेको छ, कार्यकर्ताको पनि एउटा पङ्क्ति पार्टीबाट बाहिरिने तर्कमा छ। दिनदिनै मान्छेहरूले विभिन्न ठाउँमा आधारभूत तहका कार्यकर्ताले पार्टी छोडेको खबरहरू आइरहेका छन्। हामी कसरी तिनलाई आफ्नो पार्टीमा राखिरहन सक्छौँ? हामीले अहिले नयाँ जनमत आकर्षण गर्ने त परको कुरा, पहिलो कुरा आफ्ना कार्यकर्तालाई हामी थाम्नुपर्नेछ, आफ्ना मतदातालाई हामीले फर्काउनु पर्नेछ। कसरी यो काम गर्न सक्छौँ, के नयाँ कुरा दियो भने, के परिवर्तन परिमार्जन गर्यो भने, के पुनर्गठन र पुनर्जागरण ल्यायो भने हाम्रो पार्टीले चाहिँ आफूलाई स्थापित गर्न सक्छ भन्ने अहिले हामी सबैको चासोको विषय छ, सबैको चिन्ताको विषय छ। व्यक्तिगत ढङ्गले अब त केपी शर्मा ओलीले प्राप्त गर्ने के नै बाँकी छ र 5 प्रधानमन्त्री भइसक्नुभयो, 3 पार्टीको अध्यक्ष भइसक्नुभयो, उमेरले 75 भइसक्नु भएको छ, उहाँ एउटा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित र स्थापित नेता हुनुहुन्छ। त्यसले गर्दा यो उहाँको व्यक्तिगत विषय हो जस्तो लाग्दैन, नेकपा एमालेको भविष्यको विषय हो। नेकपा एमालेमा नेताहरू त एउटा अस्थायी नेता हो, हिजो एकजना नेता हुनुहुन्थ्यो, आज अर्को हुनुहुन्छ, भोलि अर्को हुनुहुन्छ। पार्टीलाई कसरी हामी स्थायी रूपमा बलियो बनाउन सक्छौँ, र खास गरी अझ पहिलो पुस्ताको नेताहरू भन्दा दोस्रो पुस्ताको नेताहरूको चिन्ता, दोस्रो पुस्ताको नेताहरू भन्दा तेस्रो पुस्ताको नेताहरूको बढी चिन्ताको विषय हो। उहाँहरूले त आफ्नो पालामा आन्दोलनलाई योगदान पनि गर्नुभयो, त्यो आन्दोलनमा गरेको योगदानको सावा व्यवसायित असुल पनि गरिसक्नु भएको छ। त्यो बाहेकको जुन पङ्क्ति आज निराश छ, जुन हताश छ, त्यो निराशा र हताशालाई चिर्नका लागि हामीले कसरी पार्टीलाई अगाडि बढाउनु पर्छ, यो नै आजको हाम्रो मुख्य चुनौती हो।
2: पोलिटिक्सबाट एक्जिट राम्रो हुन सकेन भन्ने खालको चिन्ता होला क्या उहाँलाई चाहिँ मनमा, होइन? एक्जिट राम्रो भएको भए हुन्थ्यो, ससमान भएको भए हुन्थ्यो।
3: परिणामले नै देखाइसकेको छ खेन्जी, किनभने परिणाम त सुखद रहेन, किनभने जब परिणाम सुखद रहेन भने कुनै पनि व्यक्तिको एक्जिट यसै पनि सुखद रहँदैन। हाम्रोमा के छ भने सफलता हासिल भएको बेला छोड्ने अवस्थै छैन, सफलता हासिल जति बेला हुन्छ त्यो बेलामा चाहिँ अब मैले पुगे मैले यति गरेँ म अब बिदा लिन्छु भनेर सोच्ने मान्छेलाई फुर्सदै हुँदैन। अब विफलता हासिल भएर बिदा लिनु पर्यो भने कसैका लागि पनि त्यो सुखद हुँदैन, त्यो सबैमा त्यो कुरा लागू हुन्छ।
2: अब अहिले चाहिँ भारत भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति स्वदेश फर्किनु भयो, शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनाल चाहिँ भारत जानु भएको छ, भारतमा हुनुहुन्छ। दुई देश बीचको सीमाको विषय जुन उहाँ भारत भ्रमण जानु अगाडि प्रदेशको प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठाएको विषय पनि निकै ठूलो चर्को एउटा बहस र मुद्दाको विषय पनि बनिया छ। नेपाललाई स्वयं आफैले प्रधानमन्त्रीले नै अतिक्रमणकारीको रूपमा संज्ञा दिनुभयो भन्ने खालका विषयहरू पनि आए, क्रस बर्डरका विषयहरू, दश गजाका विषयहरूलाई चाहिँ सीमा मिचिएको विषयसँग जोडिनु भनेको अपरिपक्वता हो भन्ने खालका विषयहरू पनि आए। यो मुद्दालाई तपाईँले कसरी हेर्नु भएको छ? यो कूटनीतिक हिसाबले आज दुई देश बीचको सम्बन्ध चाहिँ कस्तो छ हाम्रो?
3: नेपाल र भारत सदियोदेखि आपसमा जोडिएर बसेका मित्रहरू हुन्। हाम्रा सम्बन्धहरूका विभिन्न आयामहरू छन्। कहिलेकाहीँ राजनीतिक रूपमा दुई देशका बिचको सम्बन्ध आर्थिक हुन सकेन भने पनि हाम्रा धार्मिक, सांस्कृतिक, भाषिक लगायतका हाम्रा अरू जनस्तरका सम्बन्धहरू आफ्नै गतिमा बढिरहेका हुन्छन्। त्यसले गर्दा कुनै व्यक्तिले मैले असाध्यै भारतसँगको सम्बन्ध राम्रो बनाउँछु अथवा मैले नराम्रो बनाउँछु भन्दैमा त्यति ठुलो प्रभाव पर्दैन। तर राजनीतिक तहका केही हाम्रा मुद्दाहरू चाहिँ छाँटिरहेका छन्। हिजोदेखिकै इतिहासदेखिका रेसिडिउहरू हामीले समाधान गर्नुपर्नेछ। हिजो हामीले नक्सा प्रकरणमा पनि सर्वसम्मत ढङ्गले हामी नेपालीहरू एक ठाउँमा उभियौँ, नेपालको संसद एक ठाउँमा उभियो, राजनीतिक दलहरू एक ठाउँमा उभिए, तर त्यसपछिका कुनै पनि सरकारले भारतसँग त्यस विषयमा एक मिनट पनि कुरा गर्न सकेको छैन। त्यो यथार्थ पनि हाम्रा बिचमा छ। अहिले नयाँ प्रधानमन्त्रीजीले संसदको रोस्टममा उभिएर नेपालले, भारतले नेपालको भूमि मात्र होइन नेपालले पनि भारतको भूमि मिटेको छ धेरै ठाउँमा भनेर चाहिँ बोलिदिनु भयो, जुन कुरा अपरिपक्व, अपुष्ट र एउटा गलत मनसायका साथ आएको भनाइयो भन्ने मलाई लाग्छ। यस सन्दर्भमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीको भारत भ्रमण, अहिले परराष्ट्र मन्त्रीजीको भारत भ्रमण पनि हामीले देखेका छौँ। स्वागत सरकार हुनु, नेपालीलाई सम्मान गर्नु, नेपालका नेताहरूलाई सम्मान गर्नु, द्विपक्षीय हार्दिक कुराकानी हुनु, यो सबैका लागि सुखद कुरा नै हो। यसमा कसैले अप्ठ्यारो मान्नुपर्ने विषय केही नै छैन, किनभने राष्ट्रिय स्वतन्त्र पार्टी अहिले नेपाली जनताको बहुमतको प्रतिनिधित्व गर्छ, अत्याधिक बहुमत सहित हालै विजय भएको छ र उसैको सरकार छ। कुनै पनि देशले सम्बन्ध राख्ने भनेको औपचारिक आधिकारिक सम्बन्ध, कूटनीतिक सम्बन्ध भनेको त्यो देशको सरकारसँग हो र सरकारमा रहेका मानिसहरूसँग, त्यो दलसँग हो। त्यसकारणले उहाँहरूले जुन ढङ्गले कुराकानी गर्नुभएको छ त्यसलाई हामीले अन्यथा लिन मिल्दैन, लिन पर्दैन, लिएका पनि छैनौँ, तर परिणाममा देखिनुपर्छ। त्यो हार्दिकताको, त्यो स्वागतको, त्यो आत्मीयताको परिणाम हामीले व्यवहारमा देख्नुपर्छ। त्यो व्यवहारमा देख्नका लागि परराष्ट्र मन्त्रीजीको भ्रमण, प्रधानमन्त्रीको अरूको तहको भ्रमणहरू होला, त्यसलाई हामीले हेर्नुपर्ने हुन्छ र सहमति र सहकार्यका के क्षेत्रमा दुई मुलुक चाहिँ अगाडि ब्रेक थ्रु गरेर बढ्छन् त्यस आधारमा हामीले दुई देशको सम्बन्धलाई उहाँहरूले कता लैजानु भयो भन्ने मूल्याङ्कन गर्नुपर्छ।
2: होइन, अब अहिलेको अवस्थामा चाहिँ जुन दुई देश बीचको जुन सीमाको विषय छ यसलाई चाहिँ कूटनीतिक माध्यमबाट मिलाउनु पर्छ भनेर राष्ट्रसभाका सभापतिले भन्दै गर्दाखेरि प्रधानमन्त्रीको अभिव्यक्ति पनि आयो। प्रधानमन्त्रीका कैयन अभिव्यक्तिहरू, कैयन सामाजिक सञ्जालका प्रस्तुतिहरू हिजो राति मात्रै एउटा स्ट्याटस आएको छ, मलाई पनि एम्बेसडर बन्न मन छ, प्रधानमन्त्रीको नम्बर भए पाऊँ भन्ने खालको पनि स्ट्याटस आयो, त्यसमा पनि निकै ठुलो चाहिँ आलोचना भइरहेको छ। मुलुक साँच्चै अलिकति यो पदीय मर्यादाभित्र बसेर राष्ट्रलाई सुशासनयुक्त समाजतर्फ लैजाने र विभिन्न समस्याहरू हल गर्ने जुन उसले म्यान्डेट पाएको छ त्यो पुरा हुन्छ कि हुँदैन भन्ने खालको विषय पनि सँगसँगै जोडिएर आएका छन्, कसरी हेर्नुभएको छ?
3: सरकार बनेको दुई महिनाभन्दा अलिकति बढी भएको छ, सय दिन पनि पुगेको छैन खेलजी। हामीले यो सरकारको विरोध गरेर यसलाई विस्थापित गर्नुपर्छ वा प्रधानमन्त्री राजीनामा दिनुपर्छ वा चाहिँ यसले सकेन भनेर अहिले त्यो भन्नुको अर्थ पनि छैन। हामीले
2: तर संसदमा त भइरहेको छ नि त, संसदमा दृश्यहरू त कडै छन् नि त होइन, यहाँले हेर्नु भएको
3: छ उहाँहरूका जे खालका गतिविधि देखिएका छन्, प्रधानमन्त्रीले जुन खालको उत्ताउलो र बचकानापन देखाउनु भएको छ, यो चाहिँ समग्र राष्ट्रकै लागि एउटा चिन्ताको विषय हो। संसदमा जुन ढङ्गले बोल्नुभयो, जुन ढङ्गले उहाँले चाहिँ सामाजिक सञ्जालमा स्ट्याटसहरू लेख्नुहुन्छ, जुन ढङ्गका उहाँका चाहिँ अभिव्यक्ति दिनुपर्ने ठाउँमा नदिने, नदिनुपर्ने ठाउँमा उहाँले चाहिँ सन्देशहरू दिने काम गर्नुभएको छ। यसले पदीय मर्यादा, प्रधानमन्त्री पदको गरिमा, प्रधानमन्त्री पदको चाहिँ ओझलाई अवश्य पनि घटाएको छ। मेरो अनुरोध छ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ। यो अहिले अरूले विरोधको विषय बनाएर उहाँहरूलाई विस्थापित गर्ने अथवा उहाँहरूलाई अन्यथा भन्नुभन्दा पनि सत्तारूढ पार्टीले यसमा गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो बुझाइ छ।
2: होइन, अहिले चाहिँ अब देश एउटा गतिमा सम्पत्ति शुद्धिकरणका मुद्दाहरूदेखि लिएर विभिन्न मुद्दाहरूमा र देशलाई कालो ग्रे लिस्टबाट हटाउने जुन किसिमका प्रयत्नहरू भइरहेका छन्, यसमा सरकार तदारुकताका साथ अगाडि बढेको देख्नु भएको छ? देश त अप्ठ्यारो अवस्थामा रहेछ नि त, ग्रे लिस्टबाट ब्ल्याक सूचीमा पर्ने एउटा खतरामा रहेछ, होइन? ऋण चाहिँ त्यस्तै खालले बढ्दै रहेको एउटा स्थिति रहेछ। अहिले आज बिचौलियाहरू हामी हेरिरहेका छौँ, हेर्नुहोस् त सेटिङ त कति धेरै हुँदो रहेछ, अरबौँका अरबौँ रकम त एउटा व्यक्तिसँग हुँदो रहेछ नि त, होइन? यो देशमा
3: अब उहाँहरूको जुन कार्यशैली छ, यो कार्यशैली पारदर्शी लोकतान्त्रिक कार्यशैली भएको देखिँदैन। क्याबिनेटको बैठकमा बसेर उहाँहरू सरकारका सबै जिम्मेवार साथीहरू एक ठाउँमा बसेर राष्ट्रको बारेमा चिन्तन गरेको, छलफल गरेको, विभिन्न चाहिँ यसरी अगाडि बढौँ भनेको चाहिँ हामीले देखिरहेका छैनौँ। उहाँहरू चाहिँ एकदम सनकको भरमा, एउटा चाहिँ व्यक्तिको मुहिमको भरमा अगाडि बढ्ने र त्यस अनुसार निर्णय हुने, त्यो निर्णयहरूमा पनि आफै पनि नटिक्ने। अब अर्थमन्त्रीजी एउटा योग्य मानिस हुनुहुन्छ, पढे लेखेको मानिस हुनुहुन्छ, सबैले आशा गरेको मानिस हुनुहुन्छ। उहाँले ल्याएको बजेटले आम मानिसलाई चाहिँ निराश बनाएको छ। न उद्योग व्यवसायी, न इन्भेस्टरहरू, न आम सर्वसाधारण, न अरू कुनैलाई, कसैलाई पनि यसले चाहिँ राहत दिएको अनुभूति भएको छैन। यो कारणले चाहिँ देशभित्र उद्योग व्यवसायको वातावरण बन्छ, देशभित्र अर्थ उपार्जनको लागि नयाँ नयाँ अवसरहरू सिर्जना गर्छन् भन्ने कुनै पनि आधार देखिँदैन। बरु भएका आधारहरू भत्काउने, भएका विषयहरूलाई विशृङ्खल गर्ने, मान्छेहरूलाई आतङ्कित गर्ने, पुँजी पलायनका लागि प्रेरित गर्ने, तर ती कुराहरू कानुनसम्म ढङ्गमा नहुने, कानुनले अदालतमा जाने बित्तिकै मान्छे चाहिँ छुटेर आउने, यो स्थिति चाहिँ देखा परेको छ। यो राष्ट्रकै लागि यो
2: विभिन्न व्यापारिक घरानाका व्यक्तिहरू, होइन, विभिन्न चाहिँ राजनीतिक दलमा आबद्ध भएका व्यक्तिहरू, विभिन्न चाहिँ बिचौलियाहरू आज चाहिँ छानबिनको दायरामा छन्। सिआइबीले छानबिन गरिरहेको छ, करिब करिब 6-7 अरबसम्मको पनि बिको दावी गरिन्छ, होइन? बिमाहरू, इन्सुरेन्सहरूमा चाहिँ पुरै रकम कोल्याप्स पारेर चाहिँ दोस्रो बजारमा ल्याएर चाहिँ, होइन, मान्छेको आँखामा छलछाम गर्ने खालका विभिन्न गतिविधिहरू चलेका रहेछन् नि त। राष्ट्र त सेटिङमा चलिरहेको रहेछ नि त रिजालजी।
3: अब यो कुरा सबै पुष्टि हुनुपर्छ खेमजी, किन भन्दाखेरि अहिले उहाँहरूले भन्ने कुरा, उहाँहरूले दावी गर्ने कुरा एउटा हो, उहाँहरूले चाहिँ अदालतमा कसरी मुद्दा लैजानुहुन्छ, अदालतले के भन्छ, यी विषयहरू ठिक छ। यहाँभित्र विसङ्गति छन्, विकृति छन्, पुराना पार्टीहरूसँग मान्छेहरू विभिन्न कारणले चाहिँ नफरत भएको छ, यो कुरा हामी बुझ्छौँ, हामीले पनि कतिपय कुराहरू अनुभूति गरेका छौँ। तर हाम्रो निजात्मक अनुभूतिले तात्विक असर राख्दैन, किन भन्दा यी सबै विषयहरूलाई कानुनसम्म ढङ्गले, लोकतान्त्रिक ढङ्गले र पारदर्शी ढङ्गले समाधान गर्नुपर्छ। मलाई कसैलाई मन लाग्यो मध्यरातिमा उठाइदिने, मलाई चाहिँ कसैले एसएमएस पठायो सचिवलाई लिएर चाहिँ थुनिदिने, कसैले मलाई हेलो प्रधानमन्त्रीज्यू भन्यो उसमा मुद्दा लगाइदिने, अथवा कसैले चाहिँ केही, यो ढङ्गको कुराले त यो सनकको शासन हुन्छ, यो कानुनको शासन हुँदैन, यो विधिको शासन हुँदैन, यो लोकतन्त्र होइन। त्यसले गर्दा कुनै विषयहरू छन्, विसङ्गतिहरू छन् भने छन्, विशेष विसङ्गतिहरू, विकृतिहरू छन्, किन छैनन् र हरेक देशमा ती विषयहरू, त्यस्ता विषयहरू हुन्छन्। हामी देख्छौँ भारतमा, अरू कुनै देशमा, चिन जस्तो एउटा चाहिँ कडा अनुसरण भएको देशमा पनि उद्यमी व्यवसायहरूमाथि चाहिँ करछली गरेको, छगेको भनेर वर्षमा सयौँ मुद्दाहरू लागिरहेको हामी समाचार पढ्छौँ नि। भारतमा हामी देख्छौँ, अमेरिकामा देख्छौँ, अरू अरू कतिपय लोकतान्त्रिक देशहरूमा जहाँ करका धेरै राम्रा चाहिँ प्रावधानहरू छन्, पारदर्शी छ। अहिले भर्खरै नेपालीहरू समेत सामेल भएको भन्दा अमेरिकामा एउटा चाहिँ मेडिकल स्क्यान भनेर चाहिँ एउटा नयाँ काण्ड आइरहेको छ। त्यसले गर्दा देशभित्र यस्ता कामहरू हुन्छन्, यो यो लुपोलहरू खोज्छन् राज्यको चाहिँ, राज्यलाई चाहिँ धोकाधडी दिने वर्गहरू हुन्छ। त्यसलाई चाहिँ कानुनसम्म ढङ्गले, त्यसलाई पारदर्शी ढङ्गले, त्यसलाई लोकतान्त्रिक ढङ्गले र त्यसलाई अरू व्यवसायमा असर नकारात्मक नपर्ने गरी जसले गल्ती गरेको छ त्यसलाई कानुनी कठघरामा ल्याउने कुरामा सरकार केन्द्रित हुनुपर्छ, न कि छोरी कुटेर बुहारी तर्साउने भन्छन् नि, त्यो खालको ढङ्गको चाहिँ काममा चाहिँ लाग्छ।
2: जाँदा जाँदा यो अब बजेटको विषय कस्तो छ? बजेट राम्रो आएको छ, होइन? भोल्युम एकदमै राम्रो आएको र त्यसपछि अब डाक्टर स्वर्णिम वाग्लेले चाहिँ स्वर्णिम बजेट ल्याउन खोजेको विषय पनि छ। यो बजेट आउँदा आउँदा एउटा अर्को पनि घटना आयो, 776 गाडी चीनको नाकाबाट भित्रिँदै गर्दाखेरि त्यहाँ सशस्त्र प्रहरीले त्यसलाई जफत पनि गर्यो। यसका बारेमा पनि विभिन्न खालका समाचारहरू आइरहेका छन्। यो के हुँदैछ? तपाईँहरूले अध्ययन अनुसन्धान गर्नुभएको छ?
3: पालामा त भएको होइन, यो त उहाँहरूकै प्रशासन छ, उहाँहरूकै अर्थ प्रशासन छ, उहाँहरूकै गृह प्रशासन छ, उहाँहरूकै
2: गाडीको चाहिँ मूल्य बढ्दैछ, इभीएरको रेट बढ्दैछ भनेर सूचना चुहावर त भएको होइन यो?
3: हामीले यसलाई हेरिरहेका छौँ, यो कसरी उहाँहरूले लिनुहुँदो रहेछ यसलाई, यसमा मन्त्रीको नैतिक दायित्व कति हुँदो रहेछ, उहाँहरूकै पालामा उहाँहरूले पठाएका कर्मचारीहरूले त्यसलाई चाहिँ भन्सार छलेर भन्सारमा चाहिँ जाँचपासै नगरेर पठाएका भन्ने खालका सूचनाहरू बाहिर आएका छन्। यी विषयहरूमा समग्र रूपमा हामीले पनि नजिकबाट हेरिरहेका छौँ, आम नागरिक पनि हेरिरहेका छन्। जहाँसम्म तपाईँले बजेटको कुरा गर्नुभयो, बजेट चाहिँ राजनीतिक परिवर्तनलाई मुखर गर्ने खालको, उहाँहरूले जगाएका सपनाहरूलाई मुखर गर्ने खालको त्यसमा कुनै पनि झलक देखिँदैन। बजेट सामान्य छ, बजेट औसत छ, बजेट चाहिँ कुनै ब्रेक थ्रु गर्ने योजनाहरू छैनन्, कुनै नयाँ उहाँहरूको सोच त्यसमा प्रतिबिम्बित हुँदैन। एउटा काम चलाऊ परम्परागत र सामान्य खालको बजेट छ केजीओ।
2: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार विष्णु रिजालजी। उहाँ हुनुहुन्छ नेकपा एमालेका नेता विष्णु रिजाल, आदरणीय श्रोता नेपाली बहसमा। छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: को पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आईएमई गरौं, आईएमई गरौं। यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा तरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
5: डिसोम फाइबर नेट।
6: यतिकै हाम्रो बेसमा नेपाली कंग्रेसका नेता अजय बाबु सिबाकोटे हुनुहुन्छ। सिबाकोटेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। होइन, यो नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यापदै गर्ने कुरामा जुन उत्साह देखिनु पर्ने थियो त्यो उत्साह त देखेन नि त, किन?
7: सुरुमा त्यो तपाईँले भनेको जस्तै केही सुस्तता आएकै हो, केही प्राविधिक कारणले र केही हाम्रो राजनीतिक कारणले। त्यो प्राविधिक कारण फिक्स भइसकेपछि अहिले तपाईँको दिनमा 1,00,000सम्म पनि अस्ति 21 गते तपाईँको नवीकरण र नयाँ सदस्यता लिने कामहरू भएको
6: छ। होइन, 8.5 लाख सदस्यतामा जम्मा 4 लाख सदस्यता नवीकरण भएको छ, बाँकी 4 लाख कता जानुभयो? हिजो मैले श्याम घिमिरेजीसँग पनि कुराकानी गरेको थिएँ, म त गर्दैन सदस्यता नवीकरण गरेको छैन भनिदिनु भयो क्या उहाँले पनि।
7: होइन, यस्तो छ, कतिपयले चाहिँ त्यो यस्तै गरेका कारणले, त्यस्तै अभिव्यक्ति दिएका कारणले पनि पार्टीको त्यो क्रियाशील सदस्यता नवीकरण कुरा स्वर्व त्यसलाई प्रभावित पारेको छ। पार्टी त्यही जिम्मेवार पदमा रहेको जिम्मेवार नेताहरूले नै यो खालको अभिव्यक्ति दिँदा पनि केही कन्फ्युजनहरू हुन्छ। तर क्रियाशील सदस्यता नवीकरणको कुरा चाहिँ अहिले राम्रैसँग भइरहेको छ। मेरो जानकारीमा आए अनुसार हिजोसम्म 4,70,000 व्यक्तिले, पार्टीका साथीहरूले क्रियाशील नवीकरण र नयाँ सदस्यता लिइसक्नु भएको
6: के छ। यसको चाहिँ म्याद नथपिकन भित्रभित्र सदस्यता नवीकरण लिनु भइरहेछ कि म्याद थपियो?
7: होइन, म्याद त अस्ति 21 गते जुन त्यो दिन 1,00,000+ नवीकरण गर्नुभयो, नयाँ र पुरानो गरेर नवीकरण र नयाँ सदस्यता लिनुभयो। त्यसलाई मध्यनजर गर्दै पार्टीले 28 गते राति 12 बजेसम्मका लागि चाहिँ 1 हप्ता म्याद थपेको छ। त्यसभित्र अब हिजै मात्र पनि हाम्रो 15,000 जति नवीकरण भएको छ, नवीकरण नयाँ गरेर, र यो क्रम दिनदिनै बढिरहेको छ। जब जब हाम्रो सबै लास्ट टर्ममा मात्र काम गर्ने त्यो चलनले गर्दाखेरि पनि अब मलाई लाग्छ यो अरू 4 दिन तीव्र गतिका साथ चाहिँ यो नवीकरण र नयाँ सदस्यता
6: होइन अध्यापदिक नहुने स्थिति आयो क्रियाशील सदस्यता भने, त्यस पछाडि अध्यापदिक नगर्नेहरूलाई चाहिँ के हुन्छ? महाधिवेशनमा भाग लिन नपाउने हुन्छ त्यसो भए कङ्ग्रेसको?
7: अहिले चाहिँ हाम्रो क्रियाशील सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य लिने क्रम हामीले जुन ढङ्गले छोडेका छौँ, यसमा अलिकता के पनि देखियो भने, जस्तो कुनै वडामा एउटै मान्छेको नाम डुप्लिकेसन हुने, जस्तो चाहिँ पहिला अलिअलि कतिपय बदमासी पनि भएको रहेछ, जस्तो एउटै मान्छेको नाम हामीले उसमा 7 ठाउँसम्म भेट्यो कुनै कुनै वडामा,
6: एउटै मान्छेको नाम,
7: एउटै मान्छे, जस्तो एकजना कोही राजुको नाम छ भने राजुको पछाडि मित्र थप्दै, कोहीसँग कुसुम थप्दै, कोहीसँग प्रसाद थप्दै, कोहीसँग कुमार थप्दै, यसरी एउटै मान्छेको नाम, तर नाम मान्छे एउटै तर
6: सङ्ख्या
7: त्यस्तो गरेर, किनभने क्षेत्रीय प्रतिनिधि आउनको लागि त्यो गरिएको छ। यिनै कुराहरू जुन पहिला भएको थियो त्यही कुरालाई रोक्नका लागि पनि यो पटक नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले के भन्यो भने, मोबाइल नम्बर सबै उस गर्नुपर्छ, मोबाइल नम्बर चाहिँ इन्ट्री गर्नुपर्छ। मोबाइल नम्बर इन्ट्री गर्ने मात्र होइन, मोबाइल नम्बर पहिला पनि इन्ट्री हुन्थ्यो, तर यो पटक त्यो मोबाइल नम्बर इन्ट्री भएको ठाउँमा जसले मोबाइल नम्बर इन्ट्री गर्छ त्यही मोबाइलमा ओटिपी पठाउने भइसकेपछि ओटिपी त अर्काको नम्बरमा पठाएर ओटिपी पाइँदैन। त्यस कारण पार्टीले यो ओटिपी हाल्ने व्यवस्था मिलाएर पार्टीमा यो सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको जुन सिस्टम ल्यायो यसले अहिले धेरै यस्तो डुप्लिकेसन भएका फर्जी नाम राखिएका कुराहरू पनि अहिले रोकिएका छन्। त्यस्ता मान त्यस्तो सङ्ख्या नै लगभग मैले अहिले यसो हिसाब गर्दै गर्दा त्यो हजारौँमा छ, त्यो लाखमा त भन्दिनँ म, हजारौँमा छ। त्यस्तो नामहरू पनि यो काटिन्छ, अनि दिवङ्गत हुनुभएका पार्टीका नेताहरू कार्यकर्ताहरू उहाँहरूको नामहरू अब लिस्टबाट हट्छ। त्यसपछि पार्टी चाहिँ यस्तो चलायमान हुन्छ, पार्टीमा काम गर्ने मान्छेहरू कहिले यो ठाउँमा आउँछ हाम्रो पार्टीमा आउँछ, कहिले हाम्रो पार्टी अर्को ठाउँमा जाला, त्यस्तो अर्को ठाउँमा गएका पार्टीका साथीहरूको नामावली पनि हट्छ। त्यस कारण केही नामावलीहरू हट्ने, 20-50 हजार नामहरू हट्ने, जस्तो नयाँ मान्छेहरू थपिने, अहिले हामी कहाँ लगभग 70,000 नयाँ सदस्यता, नयाँ लिने उस गरेर फर्म आएको छ, आवेदन आएको छ भनेपछि यो पार्टीमा यो आउने र जाने क्रम चलिरहन्छ। तर यसमा हामीलाई खुसी लाग्दो कुरा के छ भने 70,000 नयाँ पार्टी सदस्यहरू बन्दका लागि चाहिँ जसरी आवेदन दिनुभएको छ यसले हामीलाई उत्साहित बनायो।
6: अनि एउटा कुरा के तपाईँहरूले अजय बाबु सागरजी तपाईँले स्पष्ट बोल्ने वक्ता हो, तपाईँ के बताइदिनुहोस् भने हिजोका दिनमा एउटै व्यक्तिका नाममा 6-7 चाहिँ सदस्यता हुने, फरक फरक नामहरू राखेर चाहिँ सदस्यताहरू वितरण गरिएको देखिने र त्यो कारणले गर्दाखेरि पार्टीलाई आफ्नो अनुकूल बनाउनका निम्ति र आफ्नो आफू अनुकूलका प्रतिनिधिहरूलाई केन्द्रमा ल्याउनका निम्ति चाहिँ यो किसिमका चाहिँ तिक्रमहरू भइरहेको भन्ने कुरा स्पष्ट होइन, यो चाहिँ एकदम क्लियर कुरा होइन,
7: यो चाहिँ किनभने
6: यसको प्रमाण दिन सक्नुहुन्छ तपाईँ, दसैँहरू देखाउन सक्नुहुन्छ भोलि आवश्यक पर्यो भने
7: किन नसक्नु। मैले अहिले मेरै उसको भुवनेश्वर नगरपालिका वार्ड नम्बर 3 म हिजो मात्र त्यहाँ साथीहरूलाई सोधिरहेको थिएँ, दुईजना मान्छेको नाम चाहिँ 13 लेखिएको रहेछ,
6: 13 ठाउँमा
7: दुईजना मान्छेको नाम 13 भइसकेपछि एउटा मान्छेको नाम 5 अर्को मान्छेको ठाउँ 8 होइन, एउटा व्यक्तिको नाम 8 भएको भयो भनिसकेपछि अब मलाई भन्नुहोस् यस्तो ठाउँ पटक पटक धेरै ठाउँमा हुँदो रहेछ, अरू ठाउँमा पनि भएको छ। मैले मेलुङको मेरै जिल्लाको कुरा गरेर मैले मेलुङमा एउटा मान्छेको नाममा 4 रहेछ होइन,
6: व्यक्ति एउटै छ, नाम फरक फरक गरेर थर फरक फरक गरेर सदस्यता बाँडिएको कागजमा चाहिँ कागजको घोडा बलियो छ,
7: होइन थर पनि कतिको ठाउँ एउटै छ तर बिचमा के जस्तो राजु लेखेको ठाउँमा राजु मित्र बनाइयो, राजु सुषम बनाइयो, राजु प्रसाद बनाइयो, राजु कुमार बनाइयो, राजकुमार बनाइयो, यसरी एउटै मान्छेको नाम 4-5 ठाउँमा बनाउने बन्दै गर्दाखेरि पनि हाम्रो इन्ट्री भइरहेको छ, कतिपय ठाउँमा डबल इन्ट्री होइन या त चार पटकसम्म इन्ट्री हुने 6 इन्ट्री हुने कारणले अहिले यो समस्या भएको देखियो।
6: यसलाई चाहिँ सुधार्नुपर्छ भनेर चाहिँ नेतृत्वले लिएको अभियानमा चाहिँ अनि पूर्णबहादुर खड्गा लगायतका नेताहरू, शेखर कोइराला लगायतका नेताहरूले चाहिँ किन अवरोध गरिरहनु भएको छ त्यसो भए?
7: होइन, मेरो पार्टी सभापति गगन थापाले के भन्दै आउनुभएको थियो भने हाम्रो यो सदस्यता सिस्टम नै पहिले मैले तिमीलाई छान्छु तिमीले मलाई छान्ने वाला सिस्टम बन्यो, त्यस कारण यो सिस्टमले नै अहिले हाम्रो पार्टीलाई कन्ट्रोल गर्ने पार्टीलाई कब्जामा लिने खालको मात्रै हाम्रो मनसुबा देख्छु, त्यस कारण यसलाई पनि अलिकति रोक्नुपर्छ, प्रविधि मैत्री पनि भन्नुपर्छ र यसलाई डिजिटलाइज पनि गर्नुपर्छ र हाम्रो आफ्नो कुराहरू आफ्नो पार्टी पङ्क्तिलाई जानकारी पनि समयमै गराउनका लागि पनि अहिले यो डिजिटल भन्दा प्रभावकारी उपायहरू छैन, त्यस कारण यो गर्न खोजेको। अब यसमा कतिपय चाहिँ बुझेर पनि बुझपचाउनेको सन्दर्भमा अरू धेरै प्रतिक्रिया दिन जरुरी छ जस्तो लाग्दैन, अहिले नागरिक तहबाट खास गरी नेता कार्यकर्ता तहबाट यो कुरा बुझेर त्यही अनुसारको इम्प्लिमेन्टेसनमा उहाँहरू पनि गइरहनु भएको छ, ढिलो बुझ्नु भएको छ, ढिलो बुझे पनि उहाँहरूले अहिले चाहिँ नवीकरण गर्ने र चाहिँ नयाँ सदस्यता लिने कामहरू पनि भइरहेको छ।
6: अब अहिलेको अवस्थामा चाहिँ पार्टीलाई एकढिक्का बनाउनका निम्ति जुन किसिमका प्रयत्न र प्रयासहरू भएका छन् यो चाहिँ अर्थहीन जस्तो नै देखिहाल्छ, किनभने समानान्तर गतिविधिहरू चलिरहेका छन्, पार्टी एउटा पिस सम्पर्क कार्यालय भनेर यो ओनामनगरमा खडा नै भइसकेको एउटा परिस्थिति छ, मिल्ने भन्दा पनि यो बार्गेनिङ पावर चाहिँ सलुन्जेलसम्म चलाउने त्यो चाहिँ गर्ने काम चाहिँ गरिराख्ने, यदि नहुने स्थिति आयो भने चाहिँ फुटाएर निस्कने भन्ने खालको पनि त रणनीतिहरू अख्तियार भएको छ भन्ने बुझिया छ, यसमा तपाईँहरू कसरी हेर्नु भएको छ?
7: बाहिर बाहिर भनिरहनु भएकै छ नेताहरूले, तर भित्रभित्रै नवीकरण अध्यावधि गरेको कुराहरू पनि जस्तो अब विभिन्न नेताहरूले अर्कै नम्बरबाट अर्कैको फोटो हालिदिएर आफ्नो चाहिँ सबै भित्रको डाटा चाहिँ सेम हुने तर नाम पनि सेम हुने अनि फोन नम्बर चाहिँ अर्को अर्कोबाट अध्यावधि गरिरहेको पनि हामीले पाएका छौँ, अहिले सिस्टममा त्यो देखिरहेछ भनेपछि अहिले यो उहाँहरूले यो बार्गेनिङ गर्ने कुरा त आफ्नो नाम छ, कति चाहिँ खास गरी सोझा साझा नेता कार्यकर्ताहरूलाई चाहिँ गुमराहमा राख्ने खालको खेल पनि भइरहेको यहाँ पाइन्छ। मैले अहिले तपाईँको नाम त भन्दिनँ तर केही नेताहरूले यो जसले यसको चाहिँ
6: आफू चाहिँ सुन्नुको नवीकरण गर्ने झुलाउने होइन
7: मोर्चा जसले खोल्नु भएको छ त्यो मोर्चा खोल्ने मध्येकै कतिपय नेताहरूको हामीसँग साथीहरूले अहिले त्यो प्रमाणै पनि जुटाएर राख्नु भएको छ, उहाँहरू चाहिँ अहिले सबभन्दा बढी फ्रन्टलाइन जो देखिन्छ उहाँहरू नै अहिले नवीकरण गरेर राख्नु भएको छ, तर अर्काको नाममा अर्काको फोन अर्कालाई भर्न लगाएर फोन नम्बर अर्काको हालेर अनि अरू बाँकी डिटेल चाहिँ आफ्नै हालेर पनि कतिपय गरेको देखिएको छ, त्यस कारणले म धेरै सबै देशभरिका तमाम नेता कार्यकर्ता जो यो भुलभुलाइमा पर्नुभएको छ उहाँहरूलाई पनि मेरो आग्रह छ अथवा पार्टीको तर्फबाट हामी आग्रह गर्न के चाहन्छौँ भने तपाईँ सबैले नवीकरण गर्नु अध्यावधि गर्नु अध्यावधि गरेर कतिपय कुराहरू चित्त नबुझेको कुरा पनि पार्टीभित्रै बसेर कुराकानी गर्न सकिन्छ, पार्टीभित्र राखेर आफ्नो कुराहरू आएर आफ्नो कुरा राख्न सकिन्छ, त्यो ठाउँ हुनाहुँदै यो भर्दै भर्दिनँ भनेर यो चाहिँ यो जग हुँसाउने काम गर्नु भएन भन्ने कुरा हो, त्यो नेताहरूलाई पनि यो सन्देश हो र उहाँहरूलाई फलो गर्ने चाहिँ जुन समर्थक छु उहाँहरूले पनि यो कुरा बुझ्दाखेरि राम्रो हुन्छ भन्ने लाग्छ मलाई।
6: अब अहिलेको अवस्थामा चाहिँ जुन ढङ्गले यो सदस्यता नवीकरणका कुराहरू र पार्टीलाई एक ढिक्का बनाउने कुराहरू त एकातिर होला, अब चाहिँ यो क्रियाशील सदस्यता अध्यापति गर्न छुटेका जति पनि भोलि नेता कार्यकर्ताहरू हुनुहुन्छ वा निश्चित टाइम फ्रेमभित्र प्लेटफर्मभित्र यदि गर्न सकिएन भने चाहिँ उहाँहरू चाहिँ अब आउने पन्ध्र महाधिवेशन छुट्नुहुन्छ होइन सबै?
7: यसरी पटक पटक अवसरले जाने गर्नु भएन भने त उहाँहरू पार्टीप्रति पार्टीलाई राम्रो होस् भन्ने उहाँहरूको चाहना देखिन भन्ने त बुझ्नु पर्ला नि। त्यो भयो, त्यस्तो भयो भने उहाँले यदि गर्नु भएन भने उहाँहरूले पार्टीको चाहिँ निर्देशन नमानेको, पार्टीको लाइनलाई फलो नगरेको र पार्टीको हित नचिताएको भन्ने बुझ्नु पर्यो। पार्टीको त्यो सिस्टममा बस्न नचाहेको बुझ्नु पर्यो। पार्टीको सिस्टममा नबसेपछि त्यो अनुशासनमा नबसेपछि त अब उहाँहरू पार्टीमा रहनुभयो भनेर त कसरी भन्ने त?
6: यसको मतलब अझै पनि अब कङ्ग्रेस विभाजनको डिलमै छ होइन, खतरा चाहिँ छ।
7: विभाजन त नेपाली काङ्ग्रेस आजको दिनमा विभाजन हुन सक्ने अवस्थामै छैन। कोही मान्छे पार्टीबाट म अलग हुन्छु भन्न सक्ने भयो, त्यो समूहमा पनि कोही मान्छेहरू हामी यतिजना मान्छे चाहिँ पार्टीमा छैनौँ अलग भयौँ भनेर कोही कोहीले हुल बाँधेर पनि निस्किन सक्नुभयो। तर हाम्रो हाम्रो कुरा के हो भने पार्टीमा यत्रो अवसर हुँदाहुँदै अवसर दिँदा दिँदै पटक पटक म्याथ थप्दा थप्दै पनि अब मेरो गुरुको 12% मात्र गर्नुभयो भने त त्यो उहाँहरूको विवेकको कुरा हो। होइन भने अब यो अवसर दिँदा दिँदै नगर्ने अनि त्यसपछि चाहिँ हामीले अवसर पाएनौँ भन्ने अथवा हामीलाई चाहिँ उस गरेन अनेक फेरि बखेडा निकालिराख्ने कुरा त्यो उचित हुन्छ जस्तो लाग्दैन मलाई। र त्यति त्यो खालको बखेडा मात्र गर्ने व्यक्तिहरू चाहिँ भोलिको दिनमा पार्टी नै रहेको रूपमा मान्ने कि नमान्ने भन्दै गर्दा त्यो पार्टीको चाहिँ सामान्य हिसाबले त्यो पार्टीमा रहेको रूपमा चाहिँ मान्न सक्ने अवस्था नरहन सक्छ।
6: गइराति प्रधानमन्त्रीको एउटा स्टाटस आएछ अझै बाबु सेवाकोटीजी, यहाँले हेर्न भ्याउनु भयो कि भ्याउनु भएन, मलाई पनि एम्बेसेडर बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने दिनुहोस् भन्नुभएछ, क्या कस्तो लाग्यो?
7: खास छैन, अब उहाँलाई देशले प्रधानमन्त्री बनाइसकेको छ, अब देशले प्रधानमन्त्री बनाइसकेको व्यक्तिलाई अब फेरि राजदूत त्योभन्दा ठुलो हो जस्तो त लाग्दैन। यद्यपि उहाँले ह्युमर र सेकाएर हानेर त्यसलाई दिनुभएको हो भने शनिबारको अब उहाँ कुन मुडमा हुनुहुन्थ्यो के सरकोमा उहाँले त्यो भन्नुभयो,
6: शनिबारको ह्याङओभरले काम गरायो त्यसो भए
7: अब थाहा छैन। अब शनिबारको मुडमा उहाँले शनिबारीय मुडमा त्यसरी आफ्नो अभिव्यक्ति प्रकट गर्नुभयो होला। अब धेरैजनासँग उहाँले भेट्नुहुन्न, भेट्नु सोसियल मिडियामै हो, प्रतिक्रिया पनि सोसियल मिडियामै धेरै हेर्नै पढ्ने मान्छे हो। उहाँका नजिक भनिएका मन्त्री र चाहिँ सल्लाहकारहरू पनि सबै सोसियल मिडियामै कमेन्ट गरेको बसिरहेको देखेको थिएँ भने मतलब उहाँहरू सम्मान नै सोसियल मिडियामा गर्ने भावनाले अब सोसियल मिडियामा एक्टिभ हुँदै गर्दा
6: होइन, या त सस्मित पोखरेलजीले भन्नुभएको रहेछ होइन म्यासेज गरिदिउँ भनेर, भेक्टर पौडेलले नै फेरि उठाउन आउला पुलिस भनेछन्, रन्जु दर्शनाजीले पिएम पनि एम्बेसेडर पनि बन्न पाइँदैन एउटा चुज गर्नुहोस् पहिला भन्नुभएछ, आसिफ शाहले म होइन भनिदिउँला पिएमलाई, यावत राम्रो चलिरहेछ क्या सञ्जालमा हामी हेरिरहेको छ।
7: होइन त्यो चाहिँ के भने अब शनिबार उहाँहरू फुर्सदमा कसरी टाइम पास गर्ने भनेर हामीले नि पहिला पहिला कान्छना बच्चा गट्टा खेलेर टाइम पास गर्छौँ, त्यस्तै उहाँहरूले पनि अब यो सोसियल मिडिया मार्फत उहाँहरू गट्टा खेलिरहनु भएको
6: छैन। प्रधानमन्त्री त देशको चिन्तामा हुनुहुन्छ, उहाँ त देशको बारेमा चिन्ता छ भन्ने कुरा संसदमा सुन्नु भएन, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले भनिरहनु भएको छ त, उहाँलाई त राष्ट्र बनाउने चिन्ता छ, किन संसदमा चाहियो भन्नु भएको छ नि त होइन?
7: होइन त्यही त्यही छलफल गरिरहनु भएको होला त्यसो भए। त्यसैले अब उहाँहरू अहिले भ्याकेन्सी खोलिरहनु भएको छ राजदूतको, र राजदूत बनाउने कुरामा अब एउटा कोही सचिवले उहाँलाई पुकारा गर्यो, पुकारा गरेको आधारमा उहाँले त्यसलाई समातमा लगाएर केहीसँग फोन दिनुभयो, श्रीमतीको जिमालाहरू पठाइदिनुभयो, एउटा डरको माहौल जुन सिर्जना भइरहेको छ त्यसैलाई अब मान्छेले प्रतिक्रिया जनाइरहँदा उहाँले त्यसमाथि नै अर्को टिप्पणी गरेर त्यसलाई सेटारिकल उसमा ह्युमरमा यो जिएड गर्न खोज्नु भएको छ। त्यसले बाहिर रमाइलो त होला तर उहाँले खालको बिस्तारै बिस्तारै निर्वाचित अधिनायकवादतर्फ आफू गइरहेको सङ्केत जुन गरिरहनु भएको छ त्यो एकदम डरलाग्दो कुरा हो। त्यसैले यसलाई त्यो रमाइलोको रूपमा मात्र हेरिनु हुन्छ जस्तो मलाई लागिरहेको छ।
6: जाँदा जाँदै बजेट चाहिँ राम्रो आएको छ होइन भोल्युममा?
7: बजेट सबै पटक राम्रै आउँछ तर अहिले मैले यसो हेर्दै गर्दा एउटा विद्वान अर्थमन्त्री अनि विद्वान अर्थशास्त्री
6: हिजो तपाईँसँगै साथ हिँड्नु भएका होइन तपाईँकै पार्टीका नेता
7: हो, तर अब उहाँ विद्वान अर्थशास्त्री अर्थमन्त्री भनेर जुन हल्ला थियो आजको दिनमा 5 पटक 6 पटक करका दर परिवर्तन हुने, संसदमा एउटा बजेट पेस गर्ने क्याबिनेटमा अर्कै उसाउने, त्यसपछि अहिले पटक पटक गरेर 6 पटक करका दर फेरिने,
6: होइन चिनको नाकामा चाहिँ 776 गाडीहरू पनि त होल्डमा छन् नि त,
7: हो केही निश्चित घरानाका लागि पछि पछि हुने गरेर ल्याइदिने, कसैलाई अरबौँ कमाउनका लागि करका दर फेर बदल गरिदिने, अनि अरबौँ कसैलाई कमाउँदै कमाउन दिँदै गर्दा त्यसको चाहिँ बेनिफिट आफूले पनि लिने खालको जुन छ, र अहिले हुँदाहुँदा पहिला अर्थमन्त्री जनार्दन शर्माको पालामा जुन खालको टिका टिप्पणी भएको त्योभन्दा डरलाग्दो घटनाक्रम यो पटक देखिएको छ। करका दर छ पटक प्रदर्शित हुने र बजेट संसदमा एउटा पेस हुने र क्याबिनेट र चाहिँ प्रेस मिटको बेलामा अर्कै उसिन ल्याउने र त्यो पनि छ पटक करका दर फेर्ने भनेको योभन्दा लज्जास्पद र सायद अर्थमन्त्रीको हैसियतमा सबभन्दा बढी विद्वान अर्थमन्त्रीको यो विघ्न त्यो चाहिँ त्यो इजार फुस्केको बजेट चाहिँ मैले देखेको छैन।
6: शिवाकोटीजी यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ नेपाली कङ्ग्रेसका नेता अजय बाबु शिवाकोटी आदरणीय श्रोता नेपाली बसको समयमा हामी छोटो विश्राम लिन चाहन्छौँ, त्यसपछि पुनः उपस्थित हुनेछौँ।
8: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
9: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
10: यो हो नेपाली रेडियो नेटवर्क।
3: खरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
5: डिसोम फाइबर नेट।
6: यतिकै राम्रो बेसमा कुटनीतिज्ञ डाक्टर लोकराज बराल हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। अहिलेको अवस्थामा चाहिँ नेपाल र भारतको सम्बन्ध, राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो दलका सभापतिले भ्रमण सकेर आउनुभयो, दुई देश बीचको सम्बन्धमा कोसेडुङ्गा साबित भयो नि त अहिले, होइन?
11: मेरो विचारले पनि अब पहिले अलिकति शङ्काको दृष्टिले अलिकति अलिकति चिसो भएको थियो, अलिअलि अलिअलि तातो अलिअलि भएको छ, वार्म अलिकति भएको छ।
6: अनि मौसमका कारणले तात्यो कि साँच्चै व्यवहारमा तात्यो?
11: होइन, अलिकति व्यवहार र अहिलेको प्राथमिकता जुन छ नेपालको, अहिले जुन प्राथमिकतामाथि विकास मूलक प्राथमिकता छ, डेभलपमेन्टल डिप्लोमेसी भन्छन् उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीले, त्यही विकासमूलक कुटनीति भन्ने आधारमा चाहिँ अहिले यसो आज हिजो परराष्ट्र मन्त्रीको छलफल, त्यसपछि उहाँहरूले गरेको निर्णयहरू, तिन चारवटा निर्णयहरू गर्नुभएको छ, त्यो हेर्दाखेरि पनि अब पहिलेको चाहिँ हामी हो हल्लामा बढी यो नेता धेरै कुरा अहिले तत्काल नहुने कुरामा बढी हाम्रो फोकस हुन्थ्यो र हाम्रो सबैको ध्यान दिन्थ्यो, त्यही मोडिन्थ्यो, राष्ट्रवाद जगाइन्थ्यो, अनि फल मिठो गर्यो भने भनेको छ। अब यो कुरा चाहिँ त्यो एकैचोटि हुने होइन, बिस्तारै हुन्छ भनेर त्यो त्यस्ता इस्युजहरूलाई चाहिँ अलिकति पट्टिर सारेर विकासमूलक कुराहरूलाई अगाडि बढाएको देखिन्छ अहिले।
6: तर सीमाका विषयमा त कुरा उठ्न सकेन नि त, होइन?
11: सीमाको विषयमा कुरा, सीमाको विषयमा कुरा उठाउनु, सीमाको विषयमा अब लिम्बे दुरा लिबली काला पानीको कुरा त अहिले उठ्नै गाह्रो छ, त्यो उठाउनु पनि त्यसलाई धेरै नै माथिको स्तरकै समझदारी चाहिन्छ, त्यसलाई त्यस्ता कुरालाई उठाइरहनु कराइरहनु भन्दा यहाँ हामी जस्ता मान्छेहरू यहाँ उफ्रेर कराएर त्यहाँ उत्तेजित हुनुभन्दा नेपालको विकासमा बढी फोकस हुने काम, जस्तो जल ऊर्जाको कुरा, जलस्रोतको कुराहरूमा, अनि व्यापारको कुराहरूमा, अनि यो विद्युतको यो ट्रान्समिसन लाइनहरू बढाउने कुरा, इन्डियामा अब बङ्गलादेशमा विद्युत बेच्ने कुराहरू छन्, त्यस्तै अहिले व्यापारको कुरा पनि मैले हेरेँ, अनि यो इन्टेलिजेन्सको कन्टेक्स्टमा, इन्जिनियरिङको कन्टेक्स्टमा उहाँहरूले गरेको कुराहरू मलाई राम्रै लाग्यो। अरू अरू विषयहरूमा पनि बिस्तारै समझदारी बढाउँदै लाने भनेको छ,
6: होइन डाक्टर साहब, अब यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई जुन किसिमको बेहुली सिँगारिएको जस्तो सम्मान गरियो नि त भित्रै रहेको जस्तो, होइन एकदमै राम्रो कूटनीतिक हिसाबले पनि, उहाँको चाहिँ सम्मानको हिसाबले पनि, प्रधानमन्त्रीदेखि लिएर शक्तिशाली मन्त्रीहरूसँग भेट गर्ने हिसाबले पनि, यो के दर्शाउन चाहेको भारतले?
11: एउटा त के छ भने भारतको तपाईँले पनि मार्ग गर्नुभयो, गर्नुहुन्छ यहाँ धेरैले बिर्सिहाल्छन् कुराहरू। अब यही मोदीले विशेष गरेर चाहिँ यस्तो कुरामा चाहिँ कहिलेकाहीँ नचाहिने पनि गरेको हुन्छ। जस्तो अब यहाँ एमालेको के अरे यिनीहरूले जितेको थिएन यो हतार पत्तर यहाँ चुनावको रिजल्टै सकिसकेको पनि थियो, सकिनु त सकेको थियो। अब ओलीजी प्रधानमन्त्री हुने भन्ने थाहा पाएपछि आफ्नै परराष्ट्र मन्त्रीलाई सुषमा स्वराजलाई त्यहाँ भेट्न पठाएको, फोनमा कुरा गरेको करे गरे अलिकति उहाँहरू अलिक बढी उत्साहित भएको देखिन्छ। यसअलि यो विश्व अलिकति मत्थर भएको थियो, विशेष गरी ओलीजीको त्यो यो अनेक कुराहरू अलि नजाने कुराहरू बोल्नुहुन्थ्यो नि बिचबिचमा भारतको,
6: उहाँको त भ्रमणै भएन नि त प्रधानमन्त्री कालमा,
11: प्रधानमन्त्रीको भ्रमण नभएको त्यसमा चिसिएको थियो। अब अहिले फेरि यो नयाँ कन्टेक्स्टमा चाहिँ उनीहरूले के हेरे भने पुराना दलहरू अहिले नेपाली कङ्ग्रेस एमालेहरू त धेरै खस्किए अहिले तल छन्। अब अहिले नयाँ उब्रिएको नयाँ यत्रो जनमत लिएर यत्रो जनताले चाहेको यत्रो शक्ति उदयमान भएको छ। अब यो शक्ति भोलि कति कायम हुन्छ हुँदैन, कति टिक्छ टिक्दैन अर्को कुरा हो, तर अहिलेको सन्दर्भमा त यो नै अहिले सबभन्दा ठुलो शक्ति हो र नयाँ नयाँ युवाले प्रतिनिधित्व गरेको सरकार छ, पार्टी छ, त्यसले गर्दाखेरि उनीहरूले यसलाई महत्त्व दिएर त्यसमा पनि बालेन शाहलाई अब यहाँ बोलाउन खोजेको त्यो प्रधानमन्त्रीलाई नि पहिले उहाँको परराष्ट्र सचिवलाई यहाँ पठाएर त्यो भ्रमणको सम्बन्धित कुराहरूमा पनि कुरा थियो, तर त्यो कुराहरू हाम्रो पक्षबाट हामीले मिस गऱ्यौँ किनभने उहाँले प्रोटोकलको कुरा धेरै उठाउनु भयो,
6: विक्रम ऋषिको भ्रमण नै रद्द हुनु पर्ने
11: भेटिन भन्ने खालको कुरा गरेको, त्यो सन्दर्भ भएको हुनाले रवि लामिछानेजी नै पार्टीको आधिकारिक नेता भएको हुनाले र उहाँले नै गठन गरेको भयो राजपाले यत्रो यत्रो मत लिएर चाहिँ जितेकोले भारतले त्यसलाई एउटा देखाएको हो। अब यो कति भोलि यस्ता कुरा त बेला बेलामा देखिरहन्छन्,
6: होइन यसको मतलब बालिनले चाहिँ अलिकति कूटनीतिक मर्यादाका कुरा गरेर चाहिँ भ्रमण अस्वीकार गर्दा वा भेट अस्वीकार गर्दाखेरि चाहिँ होइन ऊभन्दा ठुलो त राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हो नि त भन्ने खालको चाहिँ ट्विट गर्यो होइन भारतले चाहिँ।
11: यसो छ मोदीले तपाईँले त्यो यिनीहरूले जित्ने बित्तिकै दुइटैलाई एकैजना दुइटैलाई फोन गरेछ, रवि लामिछानेलाई पनि छ, बालेन शाहलाई पनि छ। त्यसले गर्दा बालेन शाह प्रधानमन्त्री भइसकेका थिएनन्, हुनेवाला थिए होइन, त्यस कारणले उनीहरूले एउटा अब बालेनको त खोइ केही भन्न सकिँदैन नि त, अहिले त उहाँको भर्खर 2-2.5 महिना भइरहेछ। अब उहाँले कसरी सरकार चलाउनुहुन्छ गभर्नेन्स भनेको कुरा त अप्ठ्यारो कुरा हो, यसरी त्यसै हाउमा आएर हुम्जिकल भएर त हुँदैन। अब जस्तो राष्ट्रपतिले बोलिरहेको छन् आफै आफूले दिएकै भाषण पढिरहेका छन् त्यसैमा छोडेर उठेर हिँड्ने त्यस्तो खालको त्यो स्वभावहरू देखाउँदै गए, अप्रिय हुँदै गए। भोलि वैकल्पिक शक्ति त आखिरि रवि लामिछानेकै पार्टी हो, उहाँ हुनु होला, नभए उहाँले बनाएको कोही मान्छे हुन्छ नि त, आखिरी पार्टी त रवि लामिछानेले नै नेतृत्व गरेको छ नि त।
6: तर अहिले अब हामी दुई देश बीचका सम्बन्ध मात्रै कुरा गर्दै गर्दाखेरि अर्को त देश पनि छ, हामी त्रिदेशीय स्थानमा छौँ होइन, चिनसँगको आपसी सम्बन्ध कस्तो छ, स्थिर हो वा चाहिँ अलिकति समस्याग्रस्त नै हो?
11: यसो छ यिनीहरू के हुन्छ भने चिनले अब वाच गरिरहेको त हुन्छ, तर अब चिनले बिचबिचमा आएर यहाँ उसले पनि खुला खुलै रूपमै अब भर्खर कम्युनिस्टहरू एकजुट हुन् भनेर उसले कोसिस गरेको हो, बेला बेलामा आएको पनि हो, तर्साएको पनि हो अनि गरेको हो, तर के भनेदेखि अब अब भारत यसो मेरो विचारमा चाहिँ भारतसितको सम्बन्ध भारतकै जस्तो गरी अगाडि बढ्नुपर्छ, परिभाषित हुनुपर्छ। चिनसँगको सम्बन्ध मित्र राष्ट्र भएको हुनाले चिनसँग पनि, तर भारत र चिनलाई समय दूरी भनेर मिल्दैन अहिलेको उसमा, यहाँ भन्छ नि जानेर बुझेर पोलिसी अफ इक्विडिस्टेन्स समय दूरीको सिद्धान्त भन्छ नि, त्यो त्यो लागु हुँदैन। चिनप्रति चिनकै जस्तो सम्बन्ध हुनुपर्छ, उसँग कस्तो सम्बन्ध राख्ने मित्र राष्ट्रसँग, भारतसँग अब व्यापक सम्बन्ध छ, बहुआयामिक छ, त्यो अनुसारकै सम्बन्ध हुनुपर्छ। दुईजनालाई तुलना गरेर हुने होइन, चिनसँग पनि राम्रो सम्बन्ध हुनुपर्छ, बिस्तारै हुँदै जाला। त्यसमा चिनले कुनै प्रतिक्रिया बाहिर देखाएको छैन, तर उसले वाच गरेको होला। अब भारत जानु त उसलाई स्वाभाविक हो, भरि उसलाई चासो भारत भन्दा पनि अमेरिकाको चासो हुन्छ चिनलाई, हेर्नुहोस् यहाँ नेपालमा
6: अनि एउटा कुरा भारतमा पनि भारतका लागि अमेरिकी राजदूतले समेत राष्ट्रसभाका सभापतिलाई भेट गर्नुभयो नि त होइन साइड वार्तामा यो कुरा पनि चर्चामा आयो नि त अहिले यो त बिरलै भेटिन्छ नि त यस्ता सिनहरू यस्ता
11: अस्ति आउँदा पनि त प्रधानमन्त्रीलाई भेट्न पाएन उसले रवि लामिछानेलाई भेटेको थियो नि
6: भन्दाखेरि अब हामी अहिले भूराजनीतिक हिसाबले पनि भारतले अलिकति चासो दिइरहेको छ नेपालको पछिल्लो कन्टेस्टमा
11: एकदम चासो त
6: अमित शाहजी यहाँलाई थाहा छ नि त होइन भारतका शक्तिशाली गृहमन्त्री कसैलाई पनि नभेटेको कुनै पनि देशमा चाहिँ गृहमन्त्री भएपछि भ्रमण नगरेको व्यक्तिले चाहिँ रवि लामिछानेलाई भेटेको विषय चर्चामा आयो होइन
11: त्यो राम्रो राम्रो सत्कार दिएको छ तर सत्कारकै भरमा सम्बन्ध अहिले नि सबै राम्रो भयो भन्न मिल्दैन भारत र नेपालका सम्बन्धहरूका विभिन्न तह छन् क्या तपाईँ मान्छेले यहाँ बुझेन त्यो कुराहरू एउटै कुरा सबै एउटै बास्केटमा हालेर हामी व्याख्या गर्छौँ एउटा पहिलो तह भनेको चाहिँ साधारण जनता स्तरमा हुने अब जस्तै सानसानो कुराहरूमा भोटरको कुराहरूमा स्मग्लिङको कुराहरूमा होइन अनि अब यस्तै कुराहरूमा पर्छन् भोटर थिचोमिचो भयो भन्ने सानसानो तलको कुराहरू अर्को कुरा हुन्छ अलिकति गहन कुराहरू जस्तो व्यापारको कुराहरूमा जलस्रोतको कुराहरूमा लेनदेनको कुराहरूमा त्यो तहको अर्को कुरा हुन्छ सेक्युरिटीको कुरामा नेपाल भारत सम्बन्धको वैश्विक जुन छ मूलभूत आधार जुन छ अहिलेसम्म चाहे जसोकै राष्ट्रवाद जगाए पनि राजा महेन्द्रकै पालामा 1950 सन्धि खारेज गर्न उसले खोइ पठाएर नि त प्रस्तावमा त 1950 सन्धिको हो धारा 10 त कुनै दुईवटा मध्ये एउटा राष्ट्रले चाहेन भने त्यसलाई चाहिँ परिवर्तनको लागि भन्न सक्छन् भनेको छ अब तर हामीले जतिसुकै राष्ट्रवाद जगाए पनि भारतले थिचोमिचो गर्यो काला पानी लग्यो यो गर्यो भने पनि अहिलेसम्म 1950 सन्धिलाई रिप्लेस गरौँ त्यसलाई हटाइदिउँ भन्न सकेका छैन यहाँ त ठुल्ठुला प्रगतिशीलहरू कम्युनिस्टहरूले त यत्रो 50-60 वर्षदेखि नारा लाउँदै जुलुस निकाल्दै आएका त हुन् त यतिकै वर्ष खोइ भएन केही पनि त्यसैले मूलभूत कुरामा चाहिँ अहिले भारतले त्यो त्यसलाई डिस्टर्ब गर्नलाई चलाउन खोज्दैन क्या विशेष गरी सुरक्षाको कुरामा उसको कुराहरूमा चाहिँ
6: अब व्यापारिक हिसाबले र कुटनीति यो कनेक्टिभिटीका हिसाबले चाहिँ
11: 1000 MW चाहिँ अब किनिदिने भएको छ अनि बङ्गलादेशसँग जानलाई ट्रान्समिसन लाइन अब अमेरिकनसँग पनि मिलेर चाहिँ अहिले एनएमसिसीले त्यो गरिरहेको छ त्यो त दिएको छ नि 10,000 प्रचण्डकै पालामा प्रधानमन्त्री हुँदा त्यो भएको हो अहिले यही कुराहरूमा पनि कसरी गर्ने जलस्रोतको विकास कसरी गर्ने अनि यो ट्रान्समिसन लाइनहरू पारिपट्टि कसरी लाने भन्ने कुराहरूमा यस्तै कुराहरूमा अनि अरू अरू व्यापारलाई कसरी बनाउने भन्ने कुराहरूमा
6: पुराना राजनीतिक दलको चित्र कस्तो देखिरहनु भएको छ
11: पुराना राजनीतिक दलको चित्र अहिले चाहिँ राम्रो छैन सबभन्दा ठुलो अब कम्युनिस्टहरूको त हालत के हुन्छ अहिले भन्न सकिँदैन बिस्तारी भारतमा पनि सबै ठाउँमा बिलाएर गए तर नेपालमा त्यति साह्रो चाँडै बिलाइहाल्ने त छैन तर उनीहरू फेरि बढ्दै आउँछन् भन्ने छैन नेपाली जनता चाहिँ सैद्धान्तिक धेरै कुरा भन्दा पनि कसरी डेलिभर गर्छ कसरी काम गर्छ भन्ने कुरामा छ र अहिले अर्को कुरा चाहिँ के भनेदेखि अब अलिकति प्रति कम्पिटिसन चाहिँ विशेष गरी कङ्ग्रेस र स्वतन्त्र पार्टीकै होला जस्तो छ तर स्वतन्त्र पार्टीको 5 उसले कसरी टिक्छ कसरी त्यो सङ्गठनलाई बचाउँछ नेतृत्व कसरी चल्छ कसरी मिल्छन् कुरा उनीहरूको झगडा पनि हुनसक्छ भोलि त्यसमा पनि धेरै कुरा भर पर्छ त्यस कारणले अब नेपाली कङ्ग्रेस चाहिँ अब अहिले सेकेन्ड पार्टी भएको छ त्यो अलिकति उनीहरूले राम्रो काम गर्दै गयो भने अब डेमोक्रेटिक पार्टी भएको हुनाले अहिले त्यो छ तर अहिले नै यो पाँच वर्ष हेर्नुपर्ने हुन्छ नि यो पार्टीहरू पुरानो पार्टीहरूको
6: हस् डाक्टर साहबको महत्त्वपूर्ण समय र सुझावको लागि धेरै धेरै धन्यवाद नमस्कार वरिष्ठ कूटनीतिज्ञ डाक्टर लोकराज बराल आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेमबम बिदा चाहन्छु नमस्कार

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: IME गरौं
2: IME गरौं IME गरौं
3: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटेना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिना का लागि मात्र 3300 रुपैयाँ मा साथमा IPTV मात्र 250 प्रति महिना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
6: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना

0: Topal Aries Sundeo Nunsa, Radio NRN 99.1, Sapeka Lagi Sutana.
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: रेडियो एनआरएन 99.1 मेगाहर्ज

0: 그래서
1: 까빨 알려준대 오는사 레디오 앤 RN 99.1 400가 야기 숫자나
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोस छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।

0: Web Surfer, अब घर घर में फास्ट इंटरनेट।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

Radio N Aryan 99.1 समय को ख्याल राखौं 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्दै गए पनि उनीहरूले गर्ने औसत दैनिक खर्च भने घट्दै गएको देखिएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार नेपाल आउने पर्यटकको दैनिक खर्चमा उल्लेखनीय गिरावट आएको हो। सर्वेक्षण अनुसार सन् 2024 नेपाल आएका पर्यटकले प्रतिदिन औसत 40.84 अमेरिकी डलर खर्च गर्ने गरेका थिए, तर सन् 2025 यो रकम घटेर 33.08 अमेरिकी डलरमा सीमित भएको छ। अर्थात पर्यटकको दैनिक खर्च झण्डै 19% घटेको देखिएको छ। पर्यटन व्यवसायीहरूले पर्यटकको संख्या मात्रै बढेर नहुने, उनीहरूले देशभित्र खर्च गर्ने वातावरण बनाउन नसक्दा पर्यटन क्षेत्रले अपेक्षित आर्थिक लाभ लिन नसकेको बताएका छन्। नेपाल पर्यटन व्यवसाय संघका अध्यक्ष कुमार मणि थापाका अनुसार नेपालसम्म आइपुग्नकै लागि विदेशी पर्यटकले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले यहाँ आएपछि उनीहरू खर्चमा संयमित हुने गरेका छन्। धानको बिउ राख्ने समय शुरू भए पनि

50,100 हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ, तर खेतीको मुख्य सिजन शुरू भइसक्दा समेत सहजै रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन्। सीमावर्ती भारतीय बजार लौकाही, फुटाहा, भादा, पुरवा, सल्लारपुर, घुम्ना, भारू, चितलहवा क्षेत्रमा अहिले नेपाली किसानको भीड बढ्न थालेको छ। नेपालमा सहज रूपमा मल उपलब्ध नभएपछि उनीहरू भारतीय बजारबाट महँगो मूल्यमा मल खरिद गर्न बाध्य भएका छन्। किसानका अनुसार भारतीय व्यापारीले नेपाली किसानलाई चर्को मूल्यमा मल बिक्री गर्ने गरेका छन्। गत वर्षसम्म करिब 1,000 रुपियाँमा पाइने 50 केजी युरिया मलको मूल्य अहिले भारतीय बजारमै 1,500 रुपियाँसम्म पुगेको छ। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त 5 सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ। समितिको निर्णयबाट लालीगुरा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, नेशनल नमोभूत बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तर्सन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका 114 जना ठूला ऋणीको नामावली सार्वजनिक गरिएको हो। समितिले लालीगुरा सहकारीका 13, सुमेरुका 31, नेशनलका 11, दर्शन सहकारीका 54 र सिभिल सहकारीका 5 ऋणीको नाम सार्वजनिक गरेको छ। समितिमा उपलब्ध ऋणीहरूको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न समेत आग्रह गरेको छ। जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा र सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा एजेट 20 गतेसम्म 1,11,07,50,000 रूपियाँ बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्षमा कोष पुगेको छ। त्यही आधारमा कोषले सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरेको छ। कोषका 4 प्रस्ताव आएकामा 2 प्रस्तावमाथि छलफल भइरहेको छ। देशको ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ कोषमा संकलन भएको प्रस्तावलाई अगाडि बढाउन लागि छ। सुनसरीको बराह क्षेत्र नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। एक समय बाँझे रहने बारी अहिले हराभरा तरकारी बारीमा परिणत भएका छन् भने किसान आफ्नै गाउँमा बसेर मनकी आमदानी गर्दै आत्मनिर्भरतातर्फ उन्मुख भएका छन्। बिहान घाम नउदाउँदै किसान काँक्रो, घुलभेडा, बोडी, घेरौला, कोभी लगायत तरकारी टिप्न बारीमा पुगिसकेका हुने जनाइएको छ भने उत्पादन भएका तरकारी धरान, इटहरी, इनरुवा, बराह क्षेत्र तथा आसपासका बजारमा बिक्री हुने गरेको छ। तरकारी खेतीबाट राम्रो आमदानी हुन थालेपछि बराह क्षेत्रका किसान विदेश पलायन भन्दा आफ्नै गाउँघरमा श्रम र सिप लगानी गर्न उत्साहित देखिएका छन्। यसले ग्रामीण क्षेत्रमा रोजगारी सृजना गर्नुका साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा समेत टेवा पुर्याएको छ। हुम्ला हुँदै हिन्दूहरूको पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्री बढेका छन्। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ्दै गएको छ। हुम्लाको हिल्सा नाका गत वैशाख 1 सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन शुरू गरेको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। वैशाखमा सुनसान देखिएको सिमकोट विमानस्थलमा जेठ 1 सातादेखि विदेशी पर्यटकको आगमन बढेको जनाइएको छ। वैशाख 30 गतेदेखि जेठ महिनाको 23 गतेसम्म नेपालगंज भएर हुम्ला हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय तथा अन्य देशका 2,747 पर्यटक हुम्ला भित्रिएका छन्। वैशाख महिनामा 55 महिला र 59 पुरूष पर्यटक जिल्ला पुगेका छन्। जेठमा माथि मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकको संख्या 81 बढेको छ। यस महिनामा 1,292 महिला र 1,340 पुरूष गरी 2,632 विदेशी पर्यटक मानसरोवर कैलाश दर्शनका लागि पुगेका थिए। नाका सञ्चालनमा आएपछि मानसरोवर कैलाश दर्शन गर्न आउने विदेशी पर्यटकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ। र नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर 1 खरिद दर 151.62 रुपियाँ र बिक्री दर 152.22 रुपियाँ निर्धारण गरिएको छ। त्यस्तै युरोपियन युरो 1 खरिद दर 176.47 रुपियाँ र बिक्री दर 177.17 रुपियाँ। युके पाउन्ड

टर्लिङ एकको खरिद दर 204.25 रुपियाँ र बिक्री दर 205.06 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 192.51 रुपियाँ, बिक्री दर 193.27 रुपियाँ कायम गरिएको छ। हवस् त, अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथ मा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुने छन् क्लासिक टेक छोयो कि चल्यो
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ
3: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुस्
4: माउ किन खोज्नु भएको होला हजुर को पर्नु भो
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
5: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
6: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
10: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो दोहोरी

0: को पैसा सीधे खल्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौ
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौ IME।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा स्वसायतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

0: कामना सेवा विकास बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोर स्टेप बैंकिंग सुविधा।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: Radio NRN 99.1 MHz.
0: Nepali Radio Network, Radio NRN 99.1 ma yo ho dohori.

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
3: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू:
5: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
4: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
3: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
4: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
3: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
4: उचित छात्रवृत्तिको व्यवस्था।
5: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
4: स्वस्थ चमेना गृहको व्यवस्था।
5: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
4: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9704042034।
3: दमौलिया FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदायको आवाज
1: आहा, कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98560273119।
1: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
1: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
1: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
1: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ। छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
5: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
1: प्रोप्राइटर जीवन सुनार। सम्पर्क नम्बर 97059409080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: सूचना।
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
4: हाम्रा सेवाहरू
1: सत्यवती, निर्मल, बाल मन्दिर, पराशर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
4: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
4: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 49।

तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 51760।

तिमीलाई फूल समझे तिमीलाई जून समझे क्यों सारा दुनिया भूलेर तिमीलाई मन में सजाए तर तर खै कस्तो विडम्बना जिउँदै चिथामाथि आगो लगाएर विदाईका हातहरू हल्लाउँदै हल्लाउँदै गयो।

थामिदैन नासुका धाराहरू, तस्बिरलाई छुने कोसिस गर्छु तर तर यो मन मान्दै मान्दैन। सपनीमा विपनीमा तिम्रै यादले अर्ध पागल बनेको छु। बोलाउँछु तिम्रो नाम लिँदै तर तिमी बल्दै बल्दै

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई
6: हो नि पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त
7: अतिथि देवो भव पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो
6: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
9: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी
8: हो र कति खोजे पदमचोकमा पो रहेछ त
9: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
8: विवाह व्रतबन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
9: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास 2 पदमचोक दमौली तनहुँ सम्पर्क नम्बर 9840100061 9806673344
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
1: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
11: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694436 9805141437
1: ब्यास 3 प्रशासन चोक दमौली
0: दमौली FM 94.2 समुदायको आ

0033 886 86 बीआरबीटी 6054 07 00 विदेशीका लाखौँ नेपालीहरूको यथार्थ कहानी र सत्य घटनामा आधारित बाँचे घर आउँछु नि फर्केर माधव खड्काको लय शब्द सृजनामा वासुदेव ढुङ्गाना सन्तोष राजगिरी गीता नेउपानेले आवाज दिनुभएको पूजा म्युजिक प्राली मार्फत बजारमा आएको यो गीत तपाईँ यति

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिराछौ?
2: लौरी हुने सपना थियो, भर्तुन जाऊ भनेको, दाँत भनी केलहार सत्यनाश पारो।
1: ए, यति कुरामा नि केको टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
2: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
1: नमिलेको दाँतहरू मिलाउने,
2: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरे दाँत राख्ने,
1: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058-00700,
4: 98460-40344।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: दमौली FM 94.2 समुदायको आवाज।
4: सानो यो जुनी भा तिमी सँगै जिउने चाहना त अधुरै रहे, सायद तैपले यो जुनीमा हामीलाई एक हुन दिएन सानो, अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो।

0: सानो यो जुनीमा तिमीसँगै जिउने चाहना त अधुरै रहे। सायद तैपनि यो जुनीमा हामीलाई एक हुन दिएन सानो। अर्को जुनी हुन्छ भने तिम्रै हुन पाऊ सानो।
1: सुपा देउराली म्युजिक प्रणाली सगौरव प्रस्तुत गर्दछ पशुपति पन्थीको लोकदोहोरी एल्बम अन्तिम पल्ट भेट्न आऊ सानो।

सुर कमल कण्डेल संगीत पशुपति पन्थी र सिमरिका बिसी लय कमल कण्डेल संगीत शब्द पशुपति पन्थी पुरुष आवाजको लागि पीआरबीटी 6054093 महिला आवाजको लागि 6054094 एरेन्जर यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9894404

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
2: उचित छात्रवृत्तिको व्यवस्था,
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
2: स्वस्थ चमेना गृहको व्यवस्था,
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9865414337।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 563 715 र 98 41 12 07 40।

0: EFM 94.2 समुदायको आवाज
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदैछ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस बेस्ट इन दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554595 र 9846011818
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रतबन्ध पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है

0: तपाईलाई थाहा छ, तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843138290, 9811751760।
1: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
1: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 9841120740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: हजुर, जनता डिजिटल म्युजिक प्रणालीको प्रस्तुतिमा
1: चर्चित लोकदोहोरी गायक एवं संचारकर्मी माधव प्राजुलीको मनै छुने शब्द रचनामा,
0: इस्माइल कृष्ण प्राजुलीको उत्कृष्ट लय सृजनामा,
1: प्रशान्त पौडेल र अनिता छेत्रीको लोकगीति संग्रह, प्रशान्त पौडेल, माधव प्राजुरी र अनिता छेत्रीको सुमधुर स्वरमा सजिएको आवाज।
0: बधाई छ है, अब तपाईँको बजारमा खोजी खोजी सुन्न नबिर्सनु होला।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: दीदी किन हो यो छिमेकीमा त सधैं झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
2: हो हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
3: हिंसा सहेर नबसौं, विभेद मुक्त समाज निर्माणमा जुटौं।
2: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानुन त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौं।
3: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 98058000700,
5: 98460403044।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 98563363, 98560917 र 98560608।
7: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
8: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
8: यो त ब्यास 2 कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
7: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
8: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
7: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास 2 कालिका मार्ग, दमौली, तनहुँ।
8: प्रोप्राइटर सुरेश पुरी। मोबाइल नम्बर 98560463444, 98560603656।
0: दमौली एफएम 94.2 समुदायको आवाज।

0: 94.2 समुदाय को आवाज।
1: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
1: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
1: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
1: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: कॉलेज अफ मेडिकल साइंसेज भरतपुर को स्वास्थ्य परीक्षण संबंधी सूचना। नसा, पेट, मुटु, हाड़ जोर्नी, छाला, दाँत तथा मृगौला को परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेत को सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा संपन्न इस कॉलेज अफ मेडिकल साइंसेज भरतपुर में विषय विशेषज्ञ द्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
2: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजे देखि बेलुकी 5 बजे सम्म।
3: हाम्रा विशेषताहरू:
2: हेमोडायलाइसिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
3: अति विशिष्ट सघन उपचार कक्ष,
2: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
3: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
2: भिडियो तथा इन्डोस्कोपी सेवा,
3: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
2: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
3: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
2: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
3: 24 घण्टा इमर्जेन्सी सेवा।
2: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
4: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
5: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
4: ए, यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउन, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
5: विगत 2 दशकदेखि निरन्तर सेवा दिइरहेको तनहुँवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू: नदुखेकन दाँत फुकाल्ने,
4: नमिलेको दाँतहरू मिलाउने,
5: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
4: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 98460-65102, 98464-70480। पुनश शनिबार सेवा बन्द रहनेछ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
7: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 98-58-00-700,
7: 98-460-40-344।
8: नेशनल इलेक्ट्रोनिक्स, तपाईको भरोसाको नाम। विगत 40 वर्षदेखि तपाईको शहर दमौलीमा अवस्थित
9: नेशनल इलेक्ट्रोनिक्स दमौलीको न्यू रोडमा अवस्थित, जहाँ तपाईले पाउनुहुनेछ भान्सादेखि दैनिक जीवनलाई सहज बनाउने सबै प्रकारका अत्याधुनिक इलेक्ट्रोनिक उपकरणहरू।
8: हामीले हेमस्टार, सामसुङको आधिकारिक विक्रेता सँगै गोदरेज, टिसाइल, सेन्सी लगायतका गुणस्तरका सामानहरू खुद्रा एवं होलसेल मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। हाम्रा सेवाहरू: घरायसी इलेक्ट्रोनिक उपकरणहरू, टिभी, फ्रिज, फ्यान, आइरन आदि, किचनका लागि अत्याधुनिक सामग्रीहरू, माइक्रोवेभ ओभन, राइस कुकर,
9: विशेष छुट र अफरहरू, 0% ब्याज दरमा किस्ता मार्फत पनि खरिद गर्न सकिने, एक्सचेन्जको पनि व्यवस्था, गुणस्तरीय उत्पादनहरू, उचित मूल्य र भरपर्दो सेवाको लागि आजै नेसनल इलेक्ट्रोनिक्समा आउनुहोस्। तपाईँको घरलाई अत्याधुनिक र सुविधाजनक बनाउनुहोस् हाम्रो साथमा। नेसनल इलेक्ट्रोनिक्स, ब्यास्तै न्यू रोड, दमौली, तनहुँ। फोन नम्बर 98-560-60-424, 98-660-010-92।
8: प्रोप्राइटर अर्जुन अधिकारी, सागर उदास, नेसनल इलेक्ट्रोनिक्स, तपाईँको घरका लागि स्मार्ट समाधान।
10: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
11: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई। दाजु भाइको के को गफ गफ हुँदैछ?
10: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
11: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
10: पशुपति सुनचाँदी पसल कहाँ छ नि? यो
11: त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्याच 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504599, मोबाइल नम्बर 9803880384।

0: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
1: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
0: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
1: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
0: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदायको आवाज
1: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेगतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
1: सम्पर्क 9846141633, 9817150898, 9464603385।
3: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
6: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
5: अनि त्यो कहाँ पाइन्छ त?
6: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
8: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
7: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
8: फर्निचर उद्योग
7: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
6: 9856043234।
7: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
7: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9065153332।

0: बोली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ, प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स, फोन 0565653119, 98560273119।
6: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
7: हाम्रा विशेषताहरू,
8: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
7: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
6: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
7: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
6: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
7: उचित छात्रवृत्तिको व्यवस्था,
8: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
7: स्वस्थ चमेना गृहको व्यवस्था,
8: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
7: सम्पर्क नम्बर 0565654595, मोबाइल नम्बर 98460628603, दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल,

तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाई र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9111751760।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रासोपाको अधिवेशन सम्बन्धी खबरबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको 38 जिल्लामा अधिवेशन सम्पन्न भएको छ। यसमध्ये कतिपय जिल्लामा सर्वसम्मत कार्य समिति चुनिएका छन्। अधिकांश जिल्लामा निर्वाचन मार्फत कार्य समिति छानिएका छन्। 28 जिल्लामा नयाँ नेतृत्वका लागि आज अधिवेशन भइरहेको छ। केन्द्रीय सदस्य आरके ढुङ्गानाका अनुसार बागमती प्रदेशका 9 जिल्लामा अधिवेशन भएको छ। 8 जिल्लामा कार्य समिति टुङ्गो लागिसकेको छ। रासोपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार 7, 8 र 9 गते चितवनमा हुँदैछ। आज चितवन, रसुवा र ललितपुरमा जिल्ला अधिवेशन हुँदैछन्। यता सिन्धुपाल्चोकमा हिजो शुरू भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको थियो। यसअघि बागमती प्रदेशमा रासोपाको संगठन विस्तार तथा नेतृत्व चयन प्रक्रिया जारी रहेको छ। बागमतीका 9 जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूमा काठमाडौँका राजा साक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रे पलाञ्चोकमा प्रवीण ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर भुजेल, दादिङमा राजन अरियाल, मकनपुरमा सञ्जीव पाठक रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले

0: स्थगित गरिनुको औचित्यमाथि प्रश्न उठाउनु भएको छ। उहाँले विगत 5 दिनसम्म संवादका लागि कुनै आह्वान वा समाधानको पहल नभएको उल्लेख गर्नुभएको छ। प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा प्रतिपक्षी दलका साथै सत्तारूढ दलकै कयौं सांसदहरूले दर्ता गरेको संशोधन प्रस्तावहरूलाई व्यवस्था गरिएका कारण सदन अवरूद्ध भएको उहाँले स्पष्ट पार्नु भएको छ। त्यस लगत्तै प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले थप गम्भीर प्रश्नहरू जन्माएको ओलीको दावी छ। वरिष्ठ कूटनीतिज्ञ डाक्टर लोकराज बरालले राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेको हालैको भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई न्यानो बनाएको टिप्पणी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुरा गर्दै डाक्टर बरालले राजसभाले विकासमूलक कूटनीतिको विषयलाई प्राथमिकता दिनु सकारात्मक रहेको बताउनुभयो। कूटनीतिज्ञ बरालले सीमा विवादमा उत्तेजित भएर कुरा उठाउनुभन्दा विद्युत व्यापार र कनेक्टिभिटी जस्ता व्यावहारिक मुद्दामा सहकार्य बढ़ाउनु अहिलेको सन्दर्भमा परिपक्व भएको उल्लेख गर्नुभयो। भ्रमणका क्रममा भारत सरकारले लामिछानेको स्वागतमा देखाएको तत्परता र सद्भावलाई अर्थपूर्ण रूपमा लिन सकिने उहाँको भनाइ छ। एकैपटक सबै कुरा गर्नुभन्दा पहिले सकारात्मक माहौल बनाएर विस्तारै द्विपक्षीय समस्या सुल्झाउने संकेत यो भ्रमणले देखाएको उहाँले विश्लेषण गर्नुभएको छ। तर भारतले दिएको सत्कारकै भरमा दुई देशबीचका सबै समस्या सुल्झिए भन्न नसकिनेमा डाक्टर बरालले सचेत गराउनु भएको छ। नेपाल भारत र चीनसँगको सम्बन्धका आयामहरू फरक फरक भएकाले दुवै छिमेकीसँग सन्तुलित कूटनीतिक कायम राख्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। भारत र नेपालबीच बहुआयामिक सम्बन्ध रहेकाले अहिलेको भ्रमणलाई सामान्य तवरबाट मात्रै सम्बन्ध अघि बढ़ेको रूपमा बुझ्नुपर्ने उहाँको निष्कर्ष छ। नेकपा एमालेका नेता विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यकालमा पार्टीले विजय मात्र नभई पराजय पनि भोगेको भन्दै नेतृत्वले दुवैको जिम्मेवारी लिनुपर्ने बताउनु भएको छ। नेता रिजालले भन्नुभयो, विजयको श्रेय लिनेले पराजयको अलिअलि अब्जसको भारी पनि बोक्नु पर्छ। नेता रिजालले पार्टी पुनर्गठन र पुनर्जागरणको मार्गदर्शनका लागि गठित समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने र त्यसकै आधारमा आगामी रणनीतिदेखि नेतृत्वसम्मको विषय निकल हुने जानकारी दिनुभयो। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम्बमसँग कुरा गर्दै यो समीक्षात्मक प्रतिवेदनले एमालेभित्रका उल्छन र असन्तुष्टि सम्बोधन गर्ने तथा इतिहासमै पहिलोपटक भोगेको पराजयबारे गहन समीक्षा गर्ने उहाँको भनाइ छ। त्यस्तै उहाँले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई अपुष्ट र अपरिपक्व भन्नुभएको छ भने राष्ट्रपा सभापति रवि लामिछानेको भारत भ्रमण को स्वागतलाई सकारात्मक भन्दै त्यो परिणाममा देखिनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वर्षौंदेखि यात्रुहरूका लागि कष्टकर बन्दै आएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सड़क खण्डको यात्रा अब सहज हुने भएको छ। सड़क विस्तारको 92% भौतिक प्रगति सम्पन्न भएसँगै यात्रुले दाउन्नेको शास्तिबाट मुक्ति पाउने र बुटवलदेखि नारायणगढ़सम्मको यात्रा करिब 2 घण्टामै तय गर्न सकिने आयोजनाले जनाएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा 2075 चैत 8 गते सम्झौता भएर शुरू भएको यो आयोजनाको शुरूआती म्याद 2079 साउन 22 गतेसम्म थियो, तर कोविड महामारी रूख कटानमा ढिलाइ र निर्माण व्यवसायको सुस्तताका कारण तोकिएको म्यादमा काम सम्पन्न हुन नसकेपछि 2081 साउन 8 गते सम्मका लागि पहिलो पटक म्याद थपिएको थियो। उक्त म्यादमा पनि काम नसकिएपछि दोस्रो पटक 2082

0: राउन्ड आठसम्म म्याद थपियो। यो अवधिमा पनि काम पूर्ण नभएपछि तेस्रो पटक म्याद थपेर 2083 साउनसम्म थपिएको छ। यो म्यादभित्र भौतिक निर्माणका काम सकिए पनि रोड मार्किङ लगायत सड़क सुरक्षाका काम भने थप केही समय लाग्ने आयोजनाले जनाएको छ। यो सड़क खण्ड निर्माण सम्पन्न भएपछि पूर्व पश्चिम यात्रा गर्ने हजारौं यात्रुहरूले लामो समयदेखि भोग्दै आएको धूलो हिलो र ट्राफिक जामको समस्याबाट सदाका लागि मुक्ति पाउने अपेक्षा गरिएको छ। सिधामा एसी र कक्षा बाह्रको परीक्षा केन्द्रबाट जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घड़ी पानीमा डुबाएर नष्ट गरिएको घटना विरूद्ध विद्यार्थी संगठनहरूले विरोध प्रदर्शनको घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय सिराहाको अगाडि सोमबार दिउँसो 12 बजे प्रदर्शन गरिनेछ। प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान गरिएको छ। संयुक्त विद्यार्थी संगठनको नाममा सार्वजनिक गरिएको प्रचार सामग्रीमा विद्यार्थीलाई क्षतिपूर्ति दिए सरकार भन्ने मुख्य नारा समावेश गरिएको मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन विद्यार्थीमाथिको दमन अन्त्य गर्न तथा पीड़ित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाव दिने उद्देश्यले प्रदर्शन गर्न लागि हो। प्रशासनको उक्त कदमप्रति अभिभावक कानून व्यवसायी तथा विद्यार्थी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै क्षतिपूर्ति र न्यायको माग गरेका छन्। भारतमा घरेलु प्रयोगका लागि एलपी ग्यास सिलिण्डरको मूल्य 29 भारतीय रूपियाँले वृद्धि गरिएको छ। नयाँ मूल्य आइतबारदेखि लागू भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। भारतमा भएको यो मूल्य वृद्धिले नेपालमा समेत एलपी ग्यासको मूल्य समायोजनको दबाव बढ्ने संकेत देखिएको छ, किनभने नेपालले आफ्नो सम्पूर्ण एलपी ग्यास भारतबाट आयात गर्दै आएको छ। नयाँ मूल्य अनुसार भारतको राजधानी नयाँ दिल्लीमा 14.2 किलोग्राम क्षमताको घरेलु एलपी ग्यास सिलिण्डरको मूल्य 913 भारतीय रूपियाँबाट बढेर 942 भारतीय रूपियाँ पुगेको छ। नेपाली एलपी ग्यासको मूल्य भने नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट प्राप्त हुने नयाँ खरिद मूल्यका आधारमा मासिक रूपमा समायोजन गर्दै आएको छ। भारतमा भएको मूल्य परिवर्तनले आगामी मूल्य सूचीमा नेपालले आयात गर्ने ग्यासको लागत बढ्न सक्ने भएकाले स्वचालित रूपमा नेपाली बजारमा पनि मूल्य समायोजनको सम्भावना बढेको छ। नेपालमा खाना पकाउने प्रमुख इन्धनका रूपमा एलपी ग्यास प्रयोग हुने भएकाले भारतमा हुने मूल्य परिवर्तनले नेपाली उपभोक्ता र बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। सुदूरपश्चिममा नेपाली काँग्रेसभित्र दलको नेता परिवर्तनको विषयलाई लिएर उत्पन्न विवाद मन्त्री भागबण्डामा टुङ्गिएको छ। मुख्यमन्त्री कमल बहादुर शाहलाई दलको नेताबाट हटाउन अघि बढेको सांसद दिवान सिंह विष्ट पक्षले मन्त्री हेरफेरको निर्णयमा सहमति जनाएपछि विवाद टुङ्गिएको हो। काँग्रेस केन्द्रीय सहमहामन्त्री उदय शमशेर राणा र केन्द्रीय सदस्य रमेश केसी सहितको उपस्थितिमा शनिबार द्विपक्षीय बीच भएको छलफलपछि मन्त्री हेरफेर गर्ने समझदारी बनेको थियो। त्यसका लागि अहिले प्रतिनिधित्व गरिरहेका तीन मध्ये दुई मन्त्रालय विष्ट पक्ष र एउटा मन्त्रालय शाह पक्षले लिने गरी भागभण्डा भएको छ। यो भागभण्डापछि सरकारमा रहेका काँग्रेसका दुई राज्य मन्त्री सहित 5 जना मन्त्री हेरफेर गर्ने तयारी छ। भागभण्डा अनुसार आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्रीले राख्ने, सामाजिक विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय अर्को पक्षले लिनेछ। अर्थ राज्य मन्त्री विष्ट र सामाजिक विकास राज्य मन्त्री शाह पक्षले लिनेछ। आर्थिक मामिला मन्त्रालय आफैसँग राखेका मुख्यमन्त्री शाहले मन्त्री भने फेर्ने तयारी गरेका छन्। मन्त्री हेरफेरको समझदारीपछि दुवै पक्ष नाम टुङ्ग्याउन आन्तरिक छलफलमा जुटेका छन्। दुई पक्षबीच भएको सहमति अनुसार सरकार पुनर्गठन गरिने भएको छ। मन्त्रालयको भागभण्डा टुङ्गो लगाए पनि मन्त्री बन्ने सांसदको नाम भन्ने टुङ्गो लागिसकेको छैन। आन्तरिक छलफलमा जुटेका दुई पक्षले कसलाई मन्त्री बनाउलान् भन्ने चासो बढेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।

0: खाताको पैसा सिधै खल्ती वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। दक्षिण लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारी सहित कम्तीमा 12 जनाको ज्यान गएको छ। अमेरिकाको मध्यस्थतामा दुई देशबीच सशस्त्र युद्ध विरामको सहमति भएको केही दिनमा इजरायलबाट ठूलो आक्रमण भएको हो। लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत इजरायली आक्रमण खर्दाली नाबातीहे क्षेत्रलाई लक्षित गरी भएको जनाएको छ। सुरक्षाकर्मी चढेको एउटा गाड़ीमा भएको आक्रमणमा सेनाका उच्च अधिकारीले पनि ज्यान गुमाएको अल जजिराले जनाएको छ। इजरायली सेनाले यो आक्रमण सक्रिय युद्ध क्षेत्रमा भएको दावी गरेको छ। यो क्षेत्रमा आवत जावतका लागि इजरायली सेनासँग समन्वय आवश्यक पर्ने उसको भनाइ छ। लेबनानका राष्ट्रपति जोसेफले आक्रमणको निन्दा गरेका छन्। त्यस्तै भारतको कक्रोच जनता पार्टी सीजेपीले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई पदबाट राजीनामा दिन 7 दिनको अल्टिमेटम दिएको छ। शनिबार दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गर्दै सो पार्टीका प्रवक्ता आशुतोष राङ्काले प्रधानमन्त्री नरेन्द्र मोदीलाई शिक्षा मन्त्री बर्खास्त गर्न माग गरेका हुन्। अन्यथा 7 दिनपछि फेरि विरोध गरिने चेतावनी दिएका छन्। अब खेल खबर। नेपाल एसियन गेम्स पुरुष T20 छनौट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। सिंगापुरमा आइतबार भएको सेमी फाइनलमा नेपाली ओमानलाई 8 विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो। टस जितेर पहिले ब्याटिङ गरेको ओमान नेपाली बलिङ आक्रमण सामु टिक्न नसक्दा 19.4 ओभरमा सबै विकेट गुमाउँदै 94 रनमै सीमित भयो। नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नियमित अन्तरालमा विकेट लिएका थिए। करण केसीले 4 ओभरमा 1 मेडनसहित 3 विकेट लिए भने सम्पाल कामी र सन्दीप लामिछानेले 2-2 विकेट हात पारेका छन्। नेपालले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। पहिलो खेलमा चीनलाई 221 रनले र दोस्रो खेलमा मलेसियालाई 167 रनले पराजित गर्दै नेपाल समूह विजेताका रूपमा सेमी फाइनलमा पुगेको हो। नेपाल र ओमानबीच हालसम्म 9 वटा T20 अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा नेपालले 6 खेल जितेको छ भने ओमानले 2 खेल जितेको छ। 1 खेलको नतिजा अझै आएको छैन। नेपालले उपाधिका लागि दोस्रो सेमी फाइनलमा हङकङ र मलेसिया बीचको विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ। त्यस्तै साफ महिला च्याम्पियनशीप 2026 उपाधि घरेलु टोली भारतले जितेको छ। गोवाको जवाहरलाल नेहरू रंगशालामा हिजो भएको फाइनलमा भारतले बंगलादेशलाई 3-1 अन्तरले हराउँदै उपाधि जितेको हो। यो सँगै भारतले साफ महिला प्रतियोगितामा 6ौं पटक उपाधि जित्न सफल भएको छ। सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 गोलले हराएको थियो भने भारतले भूटानलाई 1-0 गोलले हराउँदै फाइनलमा पुगेको थियो। पछिल्ला 2 संस्करणमा सन् 2022 र 2024 च्याम्पियन बनेको बंगलादेश यसपटक उपविजेता बनेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। रासपाको 38 जिल्लामा अधिवेशन सम्पन्न। 28 जिल्लामा आज हुँदै सदन लामो समय स्थगित गरिएकोमा खुशबु ओलीको असन्तुष्टि। भारत भ्रमणले सम्बन्ध न्यानो बनाए तापनि सत्कारकै भरमा सबै समस्या नसुल्झिने कूटनीतिज्ञ बरालको टिप्पणी। नारायणगढ़ बुटोल सड़क खण्डको 92% भौतिक प्रगति सम्पन्न। वर्षौंदेखि यात्रुहरूका लागि कष्टकर बनेको यात्रा अब सहज हुने अपेक्षा। परीक्षार्थीका मोबाइलको क्षतिपूर्ति माग्दै सिराहामा प्रदर्शन घोषणा। भारतमा खाना पकाउने एलपी ग्यासको भाउ 29 रूपियाँले बढेपछि नेपालमा पनि मूल्य समायोजनको दबाव। सुदूरपश्चिम काँग्रेसमा दलको नेता परिवर्तनको विषयमा जुट्यो सहमति। मन्त्रीको टुङ्गो लगाउन दुवै पक्ष आन्तरिक छलफलमा। लेबनानमा इजरायली आक्रमण सेनाका उच्च अधिकारी सहित 12 जनाको मृत्यु। शिक्षा मन्त्रीको राजीनामा माग गर्दै भारतमा कक्रोच पार्टीले मोदीलाई दियो 7 दिनको अल्टिमेटम। र नेपाल एसियन गेम्स छनौटको फाइनलमा ओमानमाथि 8 विकेटको जित। हङकङ र मलेसिया बीचको विजेतासँग नेपालले सोमबार प्रतिस्पर्धा गर्ने। बंगलादेशलाई हराउँदै साफ महिला च्याम्पियनशीपको उपाधि भारतलाई। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 9827173042 94452800

घास वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंगरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
5: भ्यालु एजुकेशनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
4: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
5: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
4: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
5: उचित छात्रवृत्तिको व्यवस्था।
6: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
5: स्वस्थ चमेना गृहको व्यवस्था।
6: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
5: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460268603। दमौली कलेज, ब्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल,

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
4: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
3: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
4: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
3: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
5: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
6: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सेट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856363, 9856360917 र 9856608।
7: दमौलिया FM 94.2 समुदायको आवाज।

0: TFM 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाज खानी होला खै?
2: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609991, 9774042034।
4: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, ब्यास 2, न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865017350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4, सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी, गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865017350।
5: पर्सनल नम्बर ब्लक लैबी,
6: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी चर चाहिँ तली ललपर्दी
5: चम ललपर्दी न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे पनि जानकारी पिल परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तन ठगी तब दक्या जोगिना
7: सिद्धार्थ ब्याङ्क क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
9: सूचना
4: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
9: हाम्रा सेवाहरू
4: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
9: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
4: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
9: फोन नम्बर 9828280 9815104549।
4: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
9: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
9: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665637115 र 9841120740।
0: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयर को पछाडी पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलांग, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 065 65 65 025।
4: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खाना जाऊ।
2: खाजा पनि के खानु रे दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
4: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
2: त्यहाँ के पाइन्छ र?
4: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
2: ए हो र, त्यसो भए जाउन त खाजा खान।
4: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
3: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
2: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
1: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
3: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
1: सम्पर्क नम्बर 98 4 65 43 780।

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू: आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
4: मगर इलेक्ट्रोनिक्स, भ्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
3: 98058000700,
4: 98460 40 304।

0: FM 94.2 समुदायको आवाज
1: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
2: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
1: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
2: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
1: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
2: उचित छात्रवृत्तिको व्यवस्था।
3: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
2: स्वस्थ चमेना गृहको व्यवस्था।
3: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
2: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 98460268603, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: ब्याङ्की खैमत बिले क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो दे

0: त्यही देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास २ मा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास २ पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: फुलको आँखामा फुलै संसार काडा।
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844695436, 9805041437।
4: ब्यास ३ प्रशासन चोक, दमौली।
5: दमौली FM 94.2 समुदायको आवाज। दमौली FM 94.2 समुदायको आवाज।
6: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
0: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
6: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
0: त्यहाँ के पाइन्छ र?
6: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
0: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
6: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा, दमौली खाजा घर।
7: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
0: विद्यार्थी, कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
8: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिल्लीराम पाठक,
7: व्यस्तै बाग बजार, जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
8: सम्पर्क नम्बर 9845043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बाल बच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 83,
4: 98560 43 234। भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ, फोन नम्बर 98560 63 363, 98560 69 17 र 98560 60 867।
5: सूचना
2: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
5: हाम्रा सेवाहरू
2: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार,
2: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड,
5: फोन नम्बर 98 28 28 00 80, 98 15 10 45 39।
6: दमौली FM 94.2 समुदायको आवाज, दमौली FM 94.2 समुदायको आवाज।
5: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
7: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
5: ए हो, म त त्यतैतिर लागे कान्छा।
7: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली, हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
8: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 00 00।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
5: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
5: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
5: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
9: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
10: सामाजिक सञ्जाल जी छ्यानले झाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आछ्याबा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो
11: दमोली बजार घुम्दा घुम्दै ठकाएर भोक पनि लाइसक्यो, के खाजा खानी होला खै?
12: जान न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
13: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
12: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98265609191, 97074742034।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98560606.

0: BFM 94.2 समुदायको आवाज
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
5: दाजुभाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
5: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
5: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलस, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्याच 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 98083 80384, 98436739।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: आहा, कस्तो राम्रो रंग रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
2: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
1: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
3: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
4: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाज खानी होला? खै
5: जाम न त मीनाक्षी चटपट एन्ड पानीपुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा, छिटो र मिठो पानीपुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
5: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 98260909, 97, 97074, 042, 34.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त।
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली, तनहुँ। फोन नम्बर 9856063363, 9856060917 र 9856608667।
4: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा, ब्यास दुई, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 9843338290, 9811751760।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: समुदायको आवाज
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाउ।
4: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
3: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
4: त्यहाँ के पाइन्छ र?
3: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
4: ए हो र, त्यसो भए जाउ न त खाजा खान।
3: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
5: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
4: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
6: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर दिलीराम पाठक,
5: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
6: सम्पर्क नम्बर 98465043780।

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295173। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
3: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
3: 98460403।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: 94.2 समुदाय को आवाज।
1: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लाइसक्यो, के खाछ हानि होला खै?
2: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानीपुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोप्राइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042437।
4: आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
5: सतर्क तन ठगदिब त क्या बचै ना।
6: सिद्धार्थ बैंक क्यारे जन हेजरी जारी संदेश।
7: सिद्धार्थ बैंक संबंध सदै भरिलाई।
8: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नु हुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556025380, 9814852518 र 9065315332।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606.
2: दाइ, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास दुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 0656-563-715 र 98-41-12-07-40।
3: दमौली FM 94.2 समुदायको

0: FM 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडिपट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 25।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा। गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज ब्यास 4 दमौली तनहुँ। फोन नम्बर 9856-63-363, 9856-60-9-17 र 9856-60-8-67।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
6: दाजुभाइको के को गफगाफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
6: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कच

0: सुविधा
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

खबर सहयात्री समीक्षा महतेको नमस्कार। सीमा विवादमा बेलायतको मध्यस्थता नखोजिएको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण, कूटनीतिक वार्तामै जोड, पुनः गृह मन्त्रालय फर्कने पूर्व गृह मन्त्री गुरूङको संकेत, सुरुका दुई महिना बधाई दिन र तस्विर खिच्न नआउन आग्रह। उपकुलपति छनौट प्रक्रिया अन्तिम चरणमा, 8 विश्वविद्यालयको सर्टलिस्ट सार्वजनिक, अन्तर्वार्ता शुरू। राजसभा नवलपुर अधिवेशन रोक्न माग गर्दै उजुरी प्रदेश सभापति गौतम माथि मनोमानीको आरोप, कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्नेको संख्या 4.5 लाख पुग्यो। अलपत्र कमला पुलमा मन्त्री लम्सालको निरीक्षण, ठोस कार्य योजना नआएको भन्दै स्थानीयको विरोध, कच्चा पदार्थ अभावले रोकिएको नागढुङ्गा मुगलिन सड़क विस्तारको काम पुनः शुरू, वैदेशिक रोजगार ठगीका पुराना मुद्दा डिजिटल अभिलेखमा लगिँदै। गाजामा युद्ध विराम र भावी व्यवस्थापनको प्रयास, हमास र प्यालेस्टाइन बीच इजिप्टमा छलफल, दक्षिण सुडानमा द्वन्द्वका कारण 3 लाख भन्दा बढी नागरिक विस्थापित, मानवीय संकटको चेतावनी। र 6 खेलाड़ीको ज्यान गएको सिस्नेरी घटना छानबिन गर्न राखे पको तदारूकता, 5 सदस्यीय समिति गठन, ओमानलाई हराउँदै नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनौटको फाइनलमा।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सीमा सम्बन्धी परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण सम्बन्धी खबरबाट भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री सुशील खनालले नेपाल भारत सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजिएको स्पष्ट पार्नुभएको छ। नयाँ दिल्लीमा नेपाली तथा भारतीय संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको अघिल्लो अभिव्यक्तिलाई सच्याउनु भएको हो। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाहले संसदमा सीमा विवादबारे बेलायत सरकारसँग पनि संवाद भइरहेको बताएपछि विवाद सिर्जना भएको थियो। परराष्ट्र मन्त्री खनालले ऐतिहासिक तथ्य र प्रमाण जुटाउन बेलायतका पुस्तकालय वा संग्रहालयमा हुन सक्ने दस्तावेजमा पहुँचका लागि मात्र बेलायत र उसका राजदूतसँग चासो राखिएको प्रष्ट

भएको छ। नेपाल र भारत बीचका सीमा सम्बन्धी विषयहरू आपसी संवाद र द्विपक्षीय कूटनीतिक माध्यमबाटै समाधान गर्न सरकार प्रतिबद्ध रहेको र यसमा कुनै तेस्रो पक्षको मध्यस्थता आवश्यक नरहेको मन्त्री खनालको प्रतिक्रिया छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्व गृहमन्त्री सुधन गुरूङले आफूले सफाई पाएर पुनः गृहमन्त्री बन्ने संकेत गर्नुभएको छ। रासपा गोर्खाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता गुरूङले यदि समितिबाट क्लीन स्वीट पाएर आफू पुनः गृहमन्त्री बनेमा शुरूका दुई महिना बधाई दिन र तस्विर खिच्न मन्त्रालय नआउन आग्रह गर्नुभएको छ। पुनः जिम्मेवारी पाएमा आफूले कामलाई मात्र प्राथमिकता दिने उहाँको भनाइ छ। आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरू को छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्दै उहाँले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको र आफूले पूर्ण रूपमा सफाई पाउनेमा आशावादी रहेको बताउनु भएको छ। विश्वविद्यालयहरूमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले सर्टलिस्ट संक्षिप्त सूची सार्वजनिक गर्दै उम्मेद्वारहरूको मूल्याङ्कन र अन्तर्वार्ता प्रक्रिया अघि बढ़ाएको छ। सरकारले आठवटा विश्वविद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढ़ाउँदै प्राप्त 218 आवेदन मध्येबाट योग्य उम्मेद्वारहरूको सर्टलिस्ट सार्वजनिक गरेको हो। समितिले त्रिभुवन, पोखरा, पूर्वाञ्चल, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्यपश्चिम, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालयको सर्टलिस्ट सार्वजनिक गरी प्रक्रिया अघि बढ़ाएको छ। कार्यविधिको व्यवस्था अनुसार 35 पूर्णाङ्कमा व्यक्तिगत विवरणको मूल्याङ्कन गरी सूची तयार पारिएको छ। बाँकी 65 पूर्णाङ्कका लागि उम्मेद्वारहरूको सोचपत्र, कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताले मेरिटका आधारमा नियुक्तिको सिफारिश गरिने शिक्षा मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित समितिले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठी र प्रदेश संगठन विभाग प्रमुख कृष्ण प्रसाद लम्सालले नवलपुर जिल्ला अधिवेशन रोक्न माग गर्दै केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिनुभएको छ। आजका लागि तय भएको अधिवेशनमा कार्यविधि विपरीत प्रतिनिधिको नामावली प्रकाशन गरिएको भन्दै आवश्यक छानबिनका लागि उजुरी दिएको हो। प्रदेश सभापति एवं नवलपुरका सांसद राजन गौतमले प्रतिनिधि चयनमा एकलौटी गरेपछि मन्त्री लगायतका नेता कार्यकर्ताहरूले विरोध जनाएका हुन्। वैशाख 15 गते यता गरिएका विभागीय नियुक्तिलाई

0: नेपाली कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्नेहरूको संख्या 4.5 लाख पुगेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समिति सदस्य एवं प्राविधिक प्रमुख नवराज त्रिपाठीका अनुसार हालसम्म 4.5 लाख सदस्यहरूले आफ्नो विवरण अध्यावधि गरिसकेका छन्। 14 महाधिवेशनमा कुल क्रियाशील सदस्यको संख्या 8 लाख भन्दा बढ़ी रहेकोमा यसपटक 6 देखि 8 लाखसम्मले अध्यावधि गर्ने पार्टीको आकलन छ। यसअघिका महाधिवेशनहरूमा पनि करिब 75% मात्रै सदस्यता नवीकरण नगर्ने गरेको र त्यसमा नयाँ सदस्यहरू थपिने गरेको प्राविधिक प्रमुख त्रिपाठीले बताउनु भएको छ। नेपाली कंग्रेसले सदस्यता अध्यावधि गर्न छुट भएकाहरूका लागि दोस्रो पटक समय थप गर्दै आगामी जेठ 28 गतेसम्मको म्याद तोकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। वैदेशिक रोजगारी सम्बन्धी ठगीका मुद्दा पुराना मुद्दाहरूलाई डिजिटल अभिलेखमा राखिने भएको छ। वैदेशिक रोजगार विभागले 2064 सालदेखि कागजी फाइलका रूपमा थन्किएका 40,000 भन्दा बढी पुराना मुद्दाहरूलाई विद्युतीय प्रणाली मार्फत व्यवस्थित गर्न शुरू गरेको हो। विभागकी प्रवक्ता एवं सूचना अधिकारी बिन्दा आचार्यका अनुसार लामो समयदेखि थुप्रिएका ती मुद्दाहरूलाई क्रमबद्ध गर्ने, स्क्यान गर्ने र डिजिटल प्रणालीमा दर्ता गर्ने काम भइरहेको छ। हालसम्म 10,000 भन्दा बढी मुद्दाको विवरण डिजिटल माध्यममा उतारिसकिएको छ। नयाँ प्रणालीले अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने र मुद्दाहरूलाई समयमै अदालतमा पेश गर्न सहज हुने विभागको भनाइ छ। विभागले अतिरिक्त कर्मचारी परिचालन गरेर आगामी 6 महिनाभित्र यी पुराना मुद्दाहरू फर्सेउट गर्ने योजना बनाएको छ। 15 वर्षदेखि अलपत्र अवस्थामा रहेको सिराहा र धनुषा जोड्ने हुलाकी राजमार्ग अन्तर्गतको कमलापुलको भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले स्थलगत निरीक्षण गर्नुभएको छ। पूर्वी मधेसका विभिन्न विकास आयोजनाहरूको अनुगमन गर्ने क्रममा मन्त्री लम्साल नेतृत्वको टोली कमलापुल पुगेको हो। 15 वर्षको अवधिमा यो पुलको निरीक्षण गर्ने उहाँ 18 मन्त्री हुनुहुन्छ। निरीक्षणका क्रममा मन्त्री लम्सालले पुल निर्माणको काम अब कुनै पनि बहानामा नरोकिने र काम छिटो सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ। तर पुल निर्माण कहिले पूरा हुन्छ र यसको ठोस कार्य योजना के हो भन्नेबारे मन्त्रीबाट स्पष्ट जवाफ नआएको भन्दै स्थानीय युवाहरूले पुल परिसरमै विरोध र नाराबाजी गरेका छन्। चर्को मूल्य वृद्धि र निर्माण सामग्रीको अभावका कारण अवरूद्ध भएको नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तारको काम पुनः शुरू भएको छ। काठमाडौँको मुख्य लाइफलाइन मानिने यो सड़क विस्तारको जिम्मा पाएको निर्माण कम्पनीका अनुसार निर्माणका लागि अत्यावश्यक भिटोमिन आयात भएसँगै कामले गति लिएको हो। पश्चिम एसियामा जारी द्वन्द्वका कारण बजारमा भिटोमिनको अभाव भएपछि सड़क विस्तार कार्य प्रभावित भएको थियो। 95 किलोमिटर लामो यो सड़क खण्ड अन्तर्गत पूर्वी खण्डमा पर्ने नागढुङ्गादेखि नौबिसेसम्म को भौतिक प्रगति 85% पुगेको छ। यो खण्डको सबै भागमा पहिलो तहको कालोपत्र भइसकेको छ भने नौबिसे र खत्री पौवा फूलको निर्माण सम्पन्न भई पहुँच मार्ग बनाउने काम जारी छ। यस्तै नौबिसे मलेखु खण्डको प्रगति 60% र मलेखु मुगलिन पश्चिम खण्डको भौतिक प्रगति 44% रहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित

0: चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। हमासले इजिप्टको राजधानी काइरोमा प्यालेस्टाइनी विभिन्न पक्ष तथा मध्यस्थताकर्ताहरूसँग गाजा युद्धविराम सम्झौताको कार्यान्वयन र गाजा क्षेत्रको भावी व्यवस्थापनबारे औपचारिक छलफल शुरू गरेको छ। हमासका प्रवक्ताका अनुसार बैठकको मुख्य एजेण्डा युद्धविराम सम्झौताको पहिलो चरणमा भएका सहमतिहरूलाई पूर्ण रूपमा कार्यान्वयन गर्नु रहेको छ। यस वार्तामा सैन्य गतिविधि तथा तनावको अन्त्य, लक्षित आक्रमण रोक्ने, सीमानाकाहरू सञ्चालनमा ल्याउने तथा दोस्रो चरण अन्तर्गत अन्तर्राष्ट्रिय शान्ति बलको भूमिका र निशस्त्रीकरणका विषयमा विचार विमर्श गरिने जनाइएको छ। यता दक्षिण सुडानको पूर्वी जोङलेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण 3 लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले उक्त क्षेत्रमा गम्भीर मानवीय तथा सुरक्षा संकट उत्पन्न भएको चेतावनी दिएको छ। सन् 2025 डिसेम्बर यस्ता यस क्षेत्रमा 3 लाखभन्दा बढी नागरिक विस्थापित भइसकेका छन् भने सुरक्षाको खोजीमा करिब 1 लाख मानिस छिमेकी इथियोपिया पुगेका छन्। भारी वर्षा शुरू भइसकेपछि प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढ्ने र राहत वितरणमा कठिनाई उत्पन्न हुने भन्दै मानवीय निकायहरूले तत्काल सहायता कार्यक्रम विस्तार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्। अब खेलकुद मकवानपुरको सिस्नेरीमा पहिरोका कारण 6 जना किशोर खेलाड़ीको मृत्यु भएको घटना छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद राखेपाले 5 सदस्यीय उपसमिति गठन गरेको छ। खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसूदन बस्नेतको संयोजकत्वमा गठित समितिले भोलि सोमबारदेखि 21 दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ। गत असोज 12 गते इन्द्र सरोवर गाउँपालिका स्थित एन्फा एकाडेमीमा एन्फा एकाडेमीका 6 जना खेलाड़ीको पहिरोमा परेर ज्यान गएको थियो। अखिल नेपाल फुटबल संघ एन्फाको लापरवाहीका कारण घटना भएको भन्दै पीड़ित परिवारले मन्त्रालयमा निवेदन दिएपछि खेलकुद मन्त्रालयको निर्देशनमा राखेपाले यो छानबिन प्रक्रिया अघि बढ़ाएको हो। र नेपाल एसियन गेम्स पुरूष क्रिकेट छनौटको फाइनलमा पुगेको छ। सिंगापुरको सिंगा ओभल ग्राउण्डमा आज बिहान भएको सेमी फाइनल खेलमा ओमानमाथि 8 विकेटको सहज जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। नेपालले अब उपाधिका लागि हङकङ र मलेसिया बीच हुने दोस्रो सेमी फाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको सेमी फाइनल पुगेका नेपाल र ओमान सहित 4 वटै टोली यसअघि नै एसियन गेम्सका लागि छनौट भइसकेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सीमा विवादमा बेलायतको मध्यस्थता नखोजिएको परराष्ट्र मन्त्री खनालको स्पष्टीकरण कूटनीतिक वार्तामै जोड पुनः गृह मन्त्रालय फर्किने पूर्व गृहमन्त्री गुरूङको संकेत सोरुका दुई महिना बधाई दिन र तस्विर खिच्न नआउन आग्रह उपकुलपति छनौट प्रक्रिया अन्तिम चरणमा आठ विश्वविद्यालयको सर्टलिस्ट सार्वजनिक अन्तर्वार्ता शुरू रासपा नवलपुर अधिवेशन रोक्न माग गर्दै उजुरी प्रदेश सभापति गौतममाथि मनोमानीको आरोप कंग्रेसको क्रियाशील सदस्यता अध्यावधि गर्नेको संख्या 4.5 लाख पुग्यो अलपत्र कमला पुलमा मन्त्री लम्सालको निरीक्षण ठोस कार्य योजना नआएको भन्दै स्थानीयको विरोध कच्चा पदार्थ अभावले रोकिएको नागढुङ्गा मुगलिन सड़क विस्तारको काम पुनः शुरू वैदेशिक रोजगार ठगीका पुराना मुद्दा डिजिटल अभिलेखमा लगिँदै गाजामा युद्ध विराम र भावी व्यवस्थापनको प्रयास हमास र प्यालेस्टाइन बीच इजिप्टमा छलफल दक्षिण सुडानमा द्वन्द्वका कारण 3 लाख भन्दा बढी नागरिक विस्थापित मानवीय संकटको चेतावनी र 6 खेलाडीको ज्यान गएको सिस्नेरी घटना हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै अपराह्न 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार

0: FM 94.2 समुदायको आवाज
1: दमोली बजार घुम्दा घुम्दै थकाई र भोक पनि लाइसक्यो, के खाजा खानी होला? खै
2: जान न त मीनाक्षी चटपट एन्ड पानी पुरी पसलमा।
3: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
2: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
4: लोटरी पर्दिरो विवरण पि भिसा मुइ खातरि खै हाम्रो
5: खै खै बाउ कोही लोटरी भर्दिलु वा
6: आङी चमिजो लोटरी पर्दिउ छम्तै गुदी
5: भर्दि आ भर्दि वा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै कुए पासवर्ड पिन खैमै आरि सुमी बैंक आफै बने आरि
7: सतर्कता न ठगदिम त क्या बचेन।
6: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
8: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
9: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
10: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
9: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोपाइटर डम्बर बराली, ब्यास 3, सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0625637115 र 98412-0740।
3: दमौली FM 94.2 समुदायको आवाज।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 65।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चौक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
4: भर्ना खुल्यो पराशर कलेज दमौलीमा। नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुशासित र मायालु वातावरण, अनुभवी तथा दक्ष प्राध्यापकहरू, भौतिक शास्त्र, रसायन शास्त्र र जीव शास्त्रका छुट्टा छुट्टै प्रयोगशाला, प्रविधि मैत्री कक्षा, छात्रवृत्तिको व्यवस्था, यातायातको व्यवस्था, नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय, कक्षा 11 र 12 कम्प्युटर विज्ञान, होटल व्यवस्थापन विषयको पठन पाठन साथै व्यवस्थित प्रयोगशाला, व्यवस्थित चमेना गृह, भलिबल र बास्केटबल कोर्टको व्यवस्था, हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था, वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षाको तयारी गराउने, न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता। भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस्। थप जानकारीको लागि सम्पर्क पराशर कलेज, ब्यास 4, दमौली तनहुँ। फोन नम्बर 9850-63-363, 9850-60-9017 र 9850-60-8-67।
0: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
3: दाजुभाइको के को गफ गफ हुँदैछ?
0: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
3: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
0: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
3: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर, तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-51-04-59, मोबाइल नम्बर 9803-80-384, 9846-37-39-31।

0: FM 94.2 समुदायको आवाज
1: नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुको आग्रह हरियो वन स्वच्छ हावा जीवनदायी पानी यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन् तर सानो लापरवाहीले भयवाहापन डडेलो निम्त्याउँछ जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ नदी खोल्सी मुहानहरू सुकेर पानीको अभाव बढ्छ हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ सचेत बनौ जिम्मेवार नागरिक बनौ जंगलमा आगो नबालौ निभाएर मात्र छोडौ सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो हातेमालो गरौ हरियाली बचाउ जीव जोगाऊ पानीको स्रोत संरक्षण गरौ नेपाल वन परिवार उद्योग व्यवसाय संघ

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
1: उचित छात्रवृत्तिको व्यवस्था,
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
1: स्वस्थ चमेना गृहको व्यवस्था,
2: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965564595, मोबाइल नम्बर 9846062803, दमौली कलेज, व्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: बिस्तारै चलाउनुहोस् न दाई, हतार गरेर कता पुग्नु छ र?
4: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सडक अनुशासन, सडक नियम त सबैले मान्नै पर्छ नि।
3: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
4: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ। तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
6: मगर इलेक्ट्रोनिक्स, भ्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 9058800700,
6: 9846604.

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोपाइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास्तिन प्रशासन चोक दमौली।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061 9060673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556043234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजु भाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9646739131।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: धारा तोरेको थिए।
1: धेरै भइसक्यो खेल खेलमा छिरेको, सबलाई थाहा छ यो कुरा, थाहा छ नि, थाहा छैन भने सुन।
2: सबजना

0: FM 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन, के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराई सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
1: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
3: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98-560-27-319।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: अनि तयो कागज केमे छिवा?
3: अ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लैबधि?
3: पर्सनल मोबाइल नम्बर मे उनियो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
2: अनि बैंगरी
3: बैंगरी
2: अ
3: चर चाहिँ तली लल्पर्दि
2: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै भिस आफै न बैंक दे बिनी जानकारी पिल परिम दे आफै न बैंक खातै न जानकारी अरुइ न योरी थोनिप दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब दक्या जोगिना
4: सिद्धार्थ बैंक र क्याले जनहितरी जारी सन्देश।
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
6: सूचना
7: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
7: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटीबीटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
7: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
6: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 49।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदम चोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाई नयाँ पुल। मोबाइल नम्बर 9916664683,
6: 9856043234।
7: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
8: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
9: दाजु भाइको के को गफ गफ हुँदैछ?
7: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
9: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुन चाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
7: पशुपति सुन चाँदी पसल कहाँ छ नि यो?
9: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाइ, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुन चाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656501459। मोबाइल नम्बर 9803880384, 9846739941।

0: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानु।

0: पर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: Zaharatori ko din.
1: धेरै भइसक्यो खेल खेलमा छिरेको सबलाई थाहा छ यो कुरा थाहा छ नि थाहा छैन भने सुन
2: सबजना

0: मुली एफएम 94.2 समुदाय को आवाज
1: लाउ लाउ र खाउ खाउ को बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले
2: होइन केको गन्थन हो सानी
1: केही होइन आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ हजुर भने कुरै बुझ्नुहुन्न
2: सुनको गहना होइन यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि
1: हेर्नुहोस् बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ
2: कहाँ छ बाराई सुनचाँदी पसल
1: दमौलीको न्यु रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ
2: प्रोप्राइटर संजय हेकतराज बाराही ज्वेलर सुनचाँदी पसल न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ
1: सम्पर्क 9842641633 9817150898 9864003085
3: आहा कस्तो राम्रो रङ रोगन मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि
3: मैले पनि घर बनाउनु छ भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो
5: भोपाल हार्डवेयर ब्यास चार मेन रोड भोरलेटार चोक दमौली तनहुँ प्रोप्राइटर भोपाल आले हजुर हामी कहाँ प्लाई सिसा फर्माइका किला कब्जा एल्मुनियम पाइप पाता स्वदेशी तथा विदेशी रङ नेपाटपको पिपिआर सिपिभिसी पिभिसी पाइप फिटिङ डोर फिटिङ किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ साथै टाइल मार्बल ग्रेनाइट चिप्स बाथरुम फिटिङका आइटम्सहरू हिन्दवेयर बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ बिपी सप्लायर्स फोन 0565653319 98560 2719

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: अनि तयो कागज के मेछी वा
3: अ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लैबदि
3: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लै र खलखाई
2: अनि बैंगरी
3: बैंगरी
2: अ
3: चर्चै तली ललपर्दि
2: सम ललपर्दि न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयै विषय आफैन बैंक देबिनी जानकारी पिन परिम दे आफैन बैंक खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब दक्या जोगिना
4: सिद्धार्थ बैंक रक्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
6: सूचना
7: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
6: हाम्रा सेवाहरू
7: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
6: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
7: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
6: फोन नम्बर 98 28 28 00 80 98 15 10 45 39।

0: 94.2 समुदाय को आवाज।
1: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
2: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
2: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
1: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
2: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
2: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563660।
3: सामान्य छलफल प्रारम्भ गरियोस् भने प्रस्ताव प्रस्तुत गर्नुहुने र सांसदहरूका प्रश्नको जवाब दिनुहुनेछ। बैठकमा अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक पेश गर्ने कार्यसूची छ। त्यस्तै पर्यटन मन्त्री खड्गराज पौडेलले पर्यटन विधेयकलाई समितिमा पठाउने र श्रम मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिहरू संसदमा पेश गर्नुहुनेछ। यद्यपि प्रधानमन्त्री बालेन्द्र शाहले माफी माग्नुपर्ने अडानमा प्रतिपक्षी दलहरू अडिग रहेकाले भोलिको बैठकमा यी कार्यसूची टेबल हुन पाउँछन् वा पाउँदैनन् भन्ने कुरा राजनैतिक घटनाक्रममा नै निर्भर रहने देखिएको छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाभित्र आन्तरिक निर्वाचन र अधिवेशनलाई लिएर देशका विभिन्न स्थानमा विभिन्न विवाद उत्पन्न भएको छ। नगर तथा जिल्ला अधिवेशनको परिणाम र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कार्यकर्ताहरू आन्दोलित बनेका छन्। यसै क्रममा बाराको कलैया उपमहानगरपालिकाका पार्टी कार्यकर्ताहरूले पारदर्शिताको माग गर्दै आज काठमाडौँस्थित रासपाको केन्द्रीय कार्यालय घेराउ र धरना दिएका छन्। कलैया नगर अधिवेशनबाट उमाशंकर रौनियार सभापतिमा निर्वाचित भई शपथ समेत लिइसके अवस्थामा मधेस प्रदेश समितिले विधान विपरीत सामाजिक सञ्जाल मार्फत पुनः निर्वाचन गराउने सूचना जारी गरेपछि विवाद शुरू भएको आन्दोलनरत कार्यकर्ताहरूले बताएका छन्। यता महोत्तरीमा पनि आन्तरिक विवादकै कारण राष्ट्रपाको जिल्ला अधिवेशनको बन्द सत्र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। अधिवेशन निर्वाचन समिति महोत्तरीका संयोजक मनिष कुमार शाहका अनुसार विभिन्न पक्षबीच सहमतिको प्रयास जारी रहे पनि विवाद नसुल्झिएपछि तत्कालका लागि निर्वाचन प्रक्रिया रोकिएको हो। धनुषामा पनि विवाद सुल्झिएको छैन। त्यहाँ एक समूहले शनिबार रातिदेखि पार्टी कार्यालयमा तालाबन्दी गरेको छ। अध्यक्ष लक्ष्मेश्वर यादवले मनोमानी गरेको भन्दै तालाबन्दी गरिएको हो। यसअघि पाँच पालिकाको अधिवेशनमा विवाद हुँदा कुटाकुट समेत भएको थियो। पार्टीभित्र अलोकतान्त्रिक चरित्र हावी भएको भन्दै यता काठमाडौँ सातका संस्थापक उपसंयोजक कैलाश सिलवालले पार्टी सभापति रवि लामिछानेलाई खुल्ला पत्र लेख्नु भएको छ। काठमाडौँ जिल्ला उपसभापति पदका वैधानिक उम्मेद्वार रहनुभएका सिलवालले उम्मेद्वारी फिर्ता लिन निर्वाचन अधिकृतले धम्की दिएको र फिर्ता नलिनु हुँदा आफूलाई जबरजस्ती मतदान प्रक्रियाबाट अलग राखिएको आरोप लगाउनु भएको छ। उहाँले फरक राजनैतिक संस्कार बोकेको पार्टीभित्रै कार्यकर्ताको आवाज दबाउने प्रवृत्ति मौलाएको भन्दै काठमाडौँको निर्वाचन प्रक्रियामाथि तत्काल निष्पक्ष छानबिन गर्न सभापति लामिछानेसँग माग गर्नुभएको छ।
3: भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजिएको स्पष्ट पार्नुभएको छ। नयाँ दिल्लीमा नेपाली तथा भारतीय संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहको अघिल्लो अभिव्यक्तिलाई सच्याउनु भएको हो। यसअघि जेठ 17 गते प्रधानमन्त्री बालेनले संसदमा सीमा विवादबारे बेलायत सरकारसँग पनि संवाद भइरहेको बताएपछि विवाद सिर्जना भएको थियो। परराष्ट्र मन्त्री खनालले ऐतिहासिक तथ्य र प्रमाण जुटाउन बेलायतका पुस्तकालय वा संग्रहालयमा हुन सक्ने दस्तावेजमा पहुँचका लागि मात्र बेलायत र उसका राजदूतसँग चासो राखिएको प्रश्न

0: भेटेर पुनः गृहमन्त्री बन्ने संकेत गर्नुभएको छ। रासपा गोर्खाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता गुरूङले आज यदि समितिबाट क्लिन चिट पाएर आफू पुनः गृहमन्त्री बनेमा शुरूका दुई महिना बधाई दिन र तस्विर खिच्न मन्त्रालय नआउन आग्रह गर्नुभएको छ। पुनः जिम्मेवारी पाएमा आफूले कामलाई मात्र प्राथमिकता दिने उहाँको भनाइ छ। आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गर्दै उहाँले छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको र आफूले पूर्ण रूपमा सफाई पाउनेमा आशावादी रहेको बताउनु भएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहको रेड जोनमा पर्नुभएकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको दावी गर्नुभएको छ। काम देखाउनका लागि आज मन्त्रालयमा संचारकर्मीहरूसँगको भेटघाट गर्दै मन्त्री मेहताले प्रधानमन्त्री बालेन्द्र शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिनुभएकाले त्यसलाई सम्पन्न गर्न आफूहरूको ध्यान केन्द्रित भएको सुनाउनु भएको हो। आफ्नो मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्ने आवश्यकता रहेको स्वीकार गर्दै उहाँले आगामी दिनमा कार्यसूची अनुसारका कामहरू सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्रीमा आसीन भएको 3 महिना पुग्न लागिसक्दा समेत काम देखाउन नसकेर आलोचित हुनुभएकी स्वास्थ्य मन्त्री मेहताले यसअघि कार्य व्यस्तताका कारण संचार माध्यमहरूसँग पर्याप्त संवाद हुन नसकेकोमा क्षमा प्रार्थी रहेको बताउँदै अबदेखि मन्त्रालयको काम कारवाही पारदर्शी बनाउन सम्भव भएसम्म हरेक 15 दिन पत्रकारहरूसँग नियमित भेटघाट गर्ने आश्वासन बाँड्नु भएको छ।
0: सरकारले आगामी साउन महिनादेखि सबै राष्ट्र सेवक कर्मचारीहरूका लागि स्वास्थ्य बीमा कार्यक्रम बाध्यकारी बनाउने भएको छ। स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँग भएको छलफलमा स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले बीमा कार्यक्रम सुधारका लागि आगामी आर्थिक वर्षको बजेट समेत अघिल्लो वर्षको 7 अर्बबाट बढाएर 15 अर्ब रूपियाँ पुर्याएको जानकारी दिनुभएको छ। यति बेला स्वास्थ्य बीमा कार्यक्रम देशभर गम्भीर आर्थिक संकटमा परेको छ। सरकारले विभिन्न अस्पतालहरूलाई 18 अर्ब रूपियाँ भन्दा बढी बकेदा रकम भुक्तानी गर्न बाँकी छ। रकम नपाएपछि निजी अस्पतालहरू र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायतका ठूला सरकारी अस्पतालहरूले समेत बीमा कार्यक्रमका सेवाहरू स्थगित गरेका छन्। बढ़दो आर्थिक संकट व्यवस्थापन गर्नकै लागि यसअघि उपलब्ध हुँदै आएको ओपीडी सुविधालाई समेत खुम्च्याएर 25,000 रूपियाँमा छारिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: दाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो? आजकल त केही कुरामा पनि पैसा असुल नहुने।
1: हुन्छ नि भाइ, अब एनसेलमा पैसा असुल
0: हो र?
1: हो नि, एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ। अनि भएन त पैसा असुल?
0: गजब रहेछ, अब म पनि पैसा असुल गर्छु।
1: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस्। एनसेल, नेपालकै लागि।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 बजेट निर्माणको अन्तिम चरणमा पुगेको छ। असार 1 गते प्रदेशसभामा बजेट प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था अनुसार सबै मन्त्रालयहरू यति बेला बजेट तयारीमा जुटेको आर्थिक मामिला राज्य मन्त्री प्रकाश बहादुर बमले जानकारी दिनुभएको छ। चालू आर्थिक वर्षको बजेट 33,45,51,00,000 रुपियाँ रहेकोमा आगामी वर्षका लागि संघीय सरकारबाट कम बजेट प्राप्त भएकाले बजेटको आकार साबिक भन्दा सानो हुने राज्य मन्त्री बमको भनाइ छ। यसपटक सरकारले अधुरा योजना सम्पन्न गर्न बाहेक 25 लाख रुपियाँ भन्दा कम लागतका आयोजनाहरूमा बजेट विनियोजन नगर्ने नीति लिएको छ। त्यस्तै साना आयोजनाहरू वित्तीय हस्तान्तरण मार्फत स्थानीय तह मार्फत कार्यान्वयन गरिनेछ। यसै गरी उपभोक्ता समिति मार्फत योजना कार्यान्वयन नगर्ने तथा व्यक्ति र फर्मका नाममा बजेट विनियोजन नगर्ने नीति सरकारले लिएको छ।
4: कोशी प्रदेश सरकारले सातामा 2 दिन दिँदै आएको सार्वजनिक विधाको व्यवस्था

0: लाई पुनर्विचार गर्दै कटौती गर्ने तयारी थालेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकार माताहतका मन्त्रालय र कार्यालयहरूमा हप्ताको छ दिन नै कार्यदिन बनाएर साबिक झैं शनिबार एक दिन मात्र सार्वजनिक विदा कायम गर्ने प्रस्ताव अघि सार्नु भएको छ। मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल मार्फत यस प्रस्तावबारे सर्वसाधारणसँग सार्वजनिक रूपमा राय र सुझाव माग्नु भएको हो। उहाँका अनुसार हप्ताको पाँच दिन मात्र काम गर्दा कार्यदिन नपुग्ने, सेवा प्रवाहमा अपेक्षित सुधार नआउने र इन्धन तथा खर्च बचत गर्ने मूल उद्देश्य समेत उल्लेखनीय रूपमा पूरा हुन नसकेको बताउनु भएको छ।
1: बागमती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले भने आफ्नो माताहतमा रहेका ट्राइड सेन्टरहरूमा विशेष अनुगमन शुरू गरेको छ। अनुमति पाएका कतिपय ट्रायल सेन्टरहरूले तोकिएको मापदण्ड पूरा नगरेको भन्दै केन्द्र सरकारमा गुनासो पुगेपछि केन्द्रको चासो र निर्देशनका आधारमा प्रदेश सरकारले यो कदम चालेको हो। काठमाडौँ, हेटौँडा, चितौन र काभ्रेको बनेपा लगायतका क्षेत्रमा सञ्चालित ड्राइभिङ सेन्टरहरूको यथार्थ वस्तुस्थिति पत्ता लगाउन मन्त्रालयका प्राविधिक प्रमुखको नेतृत्वमा एक विशेष अनुगमन टोली गठन गरिएको छ। बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले सेन्टरहरूले मापदण्ड पालना गरे नगरको विषयमा स्थलगत नाप जाँच गरी सत्य तथ्य प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको छ।
0: सिराहामा एसई र कक्षा बाह्रको परीक्षा केन्द्रबाट जफत गरिएका परीक्षार्थीका मोबाइल फोन तथा स्मार्ट घड़ी पानीमा डुबाएर नष्ट विरूद्ध विद्यार्थी संगठनहरू आन्दोलित भएका छन्। संयुक्त विद्यार्थी संगठनले यस कदमको विरोधमा भोलि मध्याह बाह्र बजे जिल्ला प्रशासन कार्यालय सिराहामा विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्। विद्यार्थीलाई क्षतिपूर्ति दिए सरकार भन्ने मुख्य नाराका साथ हुन लागेको उक्त प्रदर्शनमा सहभागी हुन सम्पूर्ण विद्यार्थीहरूलाई आह्वान गरिएको छ। परीक्षाका नाममा जफत गरिएका मोबाइल फोनको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थीमाथिको दमन अन्त्य गर्न र पीड़ित विद्यार्थीलाई न्याय सुनिश्चित गर्न दबाव दिने उद्देश्यले प्रदर्शन गर्न लागि संगठनले जनाएको छ। प्रशासनको यस गैर जिम्मेवार कदमप्रति अभिभावक, कानून व्यवसायी र विद्यार्थी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै तत्काल न्याय र क्षतिपूर्तिको माग गरेका छन्।
1: वैदेशिक रोजगार सम्बन्धी ठगीका पुराना मुद्दाहरूलाई डिजिटल अभिलेखमा राखिने भएको छ। वैदेशिक रोजगार विभागले विक्रम सम्म 2064 सालदेखि कागजी फाइलका रूपमा थन्किएका 40,000 भन्दा बढी पुराना मुद्दाहरूलाई विद्युतीय प्रणाली मार्फत व्यवस्थित गर्न शुरू गरेको हो। विभागकी प्रवक्ता एवं सूचना अधिकारी बिन्दा आचार्यका अनुसार लामो समयदेखि थुप्रिएका ती मुद्दाहरूलाई क्रमबद्ध गर्ने, स्क्यान गर्ने र डिजिटल प्रणालीमा दर्ता गर्ने काम भइरहेको छ। हालसम्म 10,000 भन्दा बढी मुद्दाको विवरण डिजिटल माध्यममा उतारिसकिएको छ। नयाँ प्रणालीले अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउने र मुद्दाहरूलाई समयमै अदालतमा पेश गर्न सहज हुने विभागको भनाइ छ। विभागले अतिरिक्त कर्मचारी परिचालन गरेर आगामी 6 महिनाभित्र यी पुराना मुद्दाहरू फर्सेट गर्ने योजना बनाएको छ।
0: चर्को मूल्य वृद्धि र निर्माण सामग्रीको अभावका कारण अवरुद्ध भएको नागढुङ्गा मुगलिन सड़क खण्ड विस्तारको काम पुनः शुरू भएको छ।

0: 94.2 समुदायको आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27, 65 65 025।
4: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: FM 94.2 समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
2: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
1: ए हो, म त त्यतैतिर लागे कान्छा।
2: हुन्छ हुन्छ दाई।
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
4: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: दमोली बजार घुम्दा घुम्दै थकाएर भोक पनि लागिसक्यो। के खाछ खाने होला खै?
1: जान न त मीनाक्षी चटपट एन पानी पुरी पसलमा।
2: हजुर, हामी कहाँ सफा छिटो र मिठो पानी पुरी, चटपट, दही पुरी, आइसक्रिम र चिसो पाइन्छ।
1: प्रोपाइटर चन्दन बानिया, ब्यास 2, गणेशमान चोक, बाल मन्दिर गेट अगाडि। सम्पर्क नम्बर 9826609191, 9704042034।
3: ब्याङ्की खैमुद बिले क्योदी एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्दे नेल पर्दिमो न्यो तने सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
6: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
5: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
6: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655367115 र 9841120740।

दमौली डायरीमा म मन्दिरा चिडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। बढ्दो दुर्घटना रोक्न तनहुँमा सडक सचेतना अभियान। तनहुँमा प्रहरीद्वारा कालिका मन्दिर परिसरमा सरसफाई। अचेत फेला परेको पुरुषको अस्पतालमा मृत्यु। र ईरान युद्ध 100 दिन नजिकिँदा ट्रम्पको दाबी, ईरान लगभग छिन्न भिन्न।

अब समाचार विस्तारमा। पछिल्लो समय बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न तनहुँमा विशेष सडक सचेतना अभियान आइतबारबाट सुरु गरिएको छ। मुख्य गरी बिहानीको समयमा सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संयुक्त रूपमा मुख्य सडक मार्गमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सुरु गरेका हुन्। अभियान अन्तर्गत सडकमा चल्ने चालक, सहचालक तथा यात्रुहरूलाई सुरक्षित यात्रा, सवारी साधनको गति नियन्त्रण, लेन अनुसारको पालना र मादक पदार्थ सेवन मापसे गरी सवारी साधन चलाउने लगायतका अत्यन्तै संवेदनशील विषयमा सचेतना प्रदान गरिएको छ। प्रहरीले दुर्घटना न्यूनीकरणका लागि बिहानको समयमा विशेष निगरानी राख्नुका साथै जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ। जिल्लामा सवारी दुर्घटनाको अवस्था कति भयावह छ भन्ने कुरा पछिल्लो 24 घण्टाको तथ्याङ्कले पनि पुष्टि गर्दछ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार जेठ 22 गते बिहान 6 बजेदेखि जेठ 23 गते बिहान 6 बजेसम्मको अवधिमा मात्रै तनहुँका विभिन्न स्थानमा 3 वटा सवारी साधन दुर्घटना भएका छन्। ती दुर्घटनामा परि 4 जना घाइते भएका छन्, जसमध्ये 1 जना गम्भीर, 1 जना मध्यम र 2 जना सामान्य घाइते भएका छन्। यस अभियान र जिल्लाको समग्र सडक सुरक्षाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले सवारी दुर्घटना हुनुमा चालकको लापरवाही र तीव्र गति मुख्य जिम्मेवार रहेको बताउनुभयो। पछिल्लो समय बिहानीको समयमा अत्यधिक दुर्घटनाहरू भइरहेको पाइएकाले चालकले तीव्र गतिमा सवारी चलाउने, लेन अनुसार पालना नगर्ने र थकाइले गर्दा बिहानी पख दुर्घटना बढेको डिएसपी घिमिरेले उल्लेख गर्नुभयो। यसैलाई मध्यनजर गर्दै बिहानको समयमा विशेष निगरानी र चेकिङ सुरु गरिएको जानकारी दिँदै डिएसपी घिमिरेले भन्नुभयो, दुर्घटना न्यूनीकरण गर्न प्राविधिक तयारी मात्र पुग्दैन, चालक र यात्रु स्वयं पनि सचेत हुनुपर्छ। यो अभियानले नागरिकमा सडक अनुशासनको भावना जगाउने विश्वास लिएका छौँ। अभियानलाई जिल्लाका सबै मुख्य राजमार्ग तथा सहायक सडकहरूमा विस्तार गर्ने र नियम मिस्ने सवारी चालकलाई कारबाहीको दायरामा ल्याउने समेत जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार दमौलीमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। आइतबार बिहान 7 बजे जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएका 21 जनाको प्रहरी टोलीले ब्यास नगरपालिका वडा नम्बर 4 रहेको ऐतिहासिक तथा धार्मिक स्थल कालिका मन्दिर जाने बाटो र मन्दिर परिसरको सरसफाई गरेको हो। मन्दिर आसपास थुप्रिएको फोहोर व्यवस्थापन गर्दै टोलीले उक्त क्षेत्रलाई स्वच्छ र सुन्दर बनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी द्वारिका प्रसाद घिमिरेका अनुसार प्रहरी र समुदाय बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन र धार्मिक एवं सार्वजनिक स्थलहरूको संरक्षण गर्ने उद्देश्यले यो सरसफाई कार्यक्रम आयोजना गरिएको हो। वातावरण स्वच्छ राख्न प्रहरीले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने डिएसपी घिमिरेले जानकारी दिनुभयो। तनहुँको ब्यास नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक अपरिचित पुरुषको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ। ती मृतकको नाम, थर र ठेगाना खुल्न नसकेकोले जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार शनिबार दिउँसो अन्दाजी 2 बजेको समयमा ब्यास नगरपालिका 10 तुम्सी चौर स्थित सार्वजनिक स्थानमा ती पुरुष अचेत अवस्थामा फेला परेका थिए। स्थानीय बासिन्दाहरूले फेला परेपछि तत्काल प्रहरी टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। अस्पताल पुगाए लगत्तै उपचारकै क्रममा सोही दिन दिउँसो 3:20 बजे चिकित्सकहरूले उहाँलाई मृत घोषित गरेका थिए। घटनास्थलको प्रारम्भिक अनुसन्धान र सब जाँच मुचुल्का लगायतका कानुनी प्रक्रिया पुरा गरिसकिएको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोस्टमार्टम तथा पहिचानका लागि प्रदेश अस्पताल दमौलीकै शवगृहमा राखिएको छ। स्थानीय स्तरमा प्रहरीले मृतकको घर परिवार तथा आफन्तको खोजी गरे पनि विवरण खुल्न नसकेकोले सार्वजनिक रूपमा हुलिया जारी गरिएको छ।
प्रहरीका अनुसार मृतक पुरुष अन्दाजी 35-40 वर्षको उमेर समूहको जस्तो देखिनुहुन्छ। हुलिया दाढी र कपाल पालेको र दाढी हल्का फुलेको छ। शरीरको माथिल्लो भागमा कालो रङको टी सर्ट लगाउनु भएको छ। तल्लो भागमा निलो रङको जिन्स प्यान्ट लगाउनु भएको छ। हुलियाका आधारमा कोही कसैले चिन्नु भएमा जिल्ला प्रहरी कार्यालय तनहुँ वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराए अनुसन्धान कार्यमा सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ। अब विदेशको खबर। इरान युद्ध 100 दिनमा प्रवेश गर्दै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति लगभग ध्वस्त भएको दावी गरेका छन्। अहिलेसम्म किन सम्झौता हुन सकेन भनेर सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपतिले एनबिसी न्युजलाई भने, इरान सम्झौता गर्न हताश छ तर यो कुरा स्वीकार गर्न उनीहरूमा अत्याधिक अहंकार छ। ट्रम्पले आफू यस द्वन्द्वमा निकै तीव्र गतिमा अघि बढिरहेको दावी गर्दै अमेरिकाले तेहरानको सेनालाई पूर्ण रूपमा नष्ट गरिसकेको दावी गरे। सप्ताहन्तको दुई देशबीच आक्रमणको दोहोरो श्रृङ्खला जारी रहँदा ट्रम्पको यो भनाइ आएको हो, जसले उनीहरूको बीच कमजोर युद्ध विरामको परीक्षण गरिरहेको छ। अमेरिकी सेनाले शनिबार आफ्ना खाडी राष्ट्रका सहयोगीहरूतर्फ प्रहार गरिएको 6 इरानी ब्यालिस्टिक मिसाइल खसालेको र 7 मिसाइल आफ्नो लक्ष्यमा पुग्न असफल भएको बताइएको छ। यसको जवाबमा तेहरानले कुवेत स्थित अमेरिकी हवाई अखडा र बहराइन स्थित अमेरिकी नौसेनाको 5 फ्लिटलाई निशाना बनाएको पुष्टि गरेको छ। सोही दिनको उत्तरार्धमा अमेरिकाले इरानी आक्रमकताबाट बच्न होर्मुज स्ट्रेटमा खतरा पैदा गरिरहेका थप 2 ड्रोन खसालेको बताएको छ। त्यस लगत्तै इरानको विदेश मन्त्रालयले वर्तमान द्वन्द्वमा अमेरिकाको अवैध कार्यहरूबाट उत्पन्न हुने कुनै पनि परिणामको लागि अमेरिका नै जिम्मेवार हुने चेतावनी दिएको छ। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। बढ्दो दुर्घटना रोक्न तनहुँमा सडक सचेतना अभियान। तनहुँमा प्रहरीद्वारा कालिका मन्दिर परिसरमा सरसफाई। अचेत फेला परेको पुरुषको अस्पतालमा मृत्यु। र इरान युद्ध 100 दिन नजिकिँदा ट्रम्पको दाबी, इरान लगभग छिन्न भिन्न।

0: मौली एफएम 94.2 समुदाय को आवाज।
1: यही 2083 वैशाख 2 गते देखि असार 7 गते सम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आहा, कस्तो राम्रो रङरोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
4: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
3: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
5: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
6: ए, हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ! शेयर गर्दिम कि क्या हो?
7: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
6: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यासनगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: दमौलिया FM 94.2 समुदायको आवाज।

0: EFM 94.2 समुदाय को आवाज।
1: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
2: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865532।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 98563463444 98563463656

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

हो बाबा, जब आज आकाशमा कालो बादल मडारिन्छ अनि चम्किन थाल्छन् बिजुलीहरू, त्यति बेला आमा रुँदै रुँदै सुनाउँछिन् हाम्रो कथा, र आमा सुनाउँछिन्, मेरा लागि तपाईँले कयौँ सपना देख्नु भएको थियो, कहाँ हुनुहुन्छ बाबा तपाईँ, कस्तो कर्म रहेछ नि आमा हाम्रो, परेले भरि आँसु बनाई ओठमा मुस्कान ल्याउने कोसिस गर्यो, पुरा गर्छु आमा म तिम्रो सपना।

ओहो बाबा, जब आज आकाशमा कालो बादल मडारिन्छ अनि चम्किन थाल्छन् बिजुलीहरू, त्यति बेला आमा रुँदै रुँदै सुनाउँछिन् हाम्रो कथा र आमा सुनाउँछिन्, मेरा लागि तपाईँले कयौँ सपना देख्नु भएको थियो, कहाँ हुनुहुन्छ बाबा तपाईँ, कस्तो कर्म रहेछ नि आमा हाम्रो, परेली भरी आँसु बनाई ओठमा मुस्कान ल्याउने कोसिस गर्यो, पुरा गर्छु आमा म तिम्रो सपना।

म्युजिक प्रालीको अर्को सशक्त प्रस्तुतिमा स्वर्गीय धनी बीमा कुमारी दुरा र पछिल्लो समयमा निकै चर्चा कमाएका उनी गायक तथा लय शब्द संकलक पुष्कल शर्माको सुमधुर आवाजमा पाल्पा भुवन पोखरीमा जन्मनु भएका सर्जक रूपेश ढकाल र गुलमेली उमेश कुँवरको संयुक्त शब्द सिर्जनामा गुलमेली गायक तथा लय संकलक होमनाथ कुँवरको लय सिर्जनामा उनी पाल्पाली रूपेश ढकालको वास्तविक यथार्थ जीवनमा आधारित लोकदोहोरी गीत दुखी रहेछ कर्म पीआरबीटी पुरुष 6054-2059 महिला 6054-2060 यूटीएल पुरुष 7732-6780 महिला 7732-6781 विशेष सहयोगी सुन्दर खनाल

0: तनहुँ जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 मा भर्ना खुल्यो।
1: हाम्रा विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था।
1: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने।
0: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान।
1: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण।
0: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन।
1: उचित छात्रवृत्तिको व्यवस्था।
2: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था।
1: स्वस्थ चमेना गृहको व्यवस्था।
2: पढाइ हुने विषयहरू: होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
1: सम्पर्क नम्बर 0965 64 495, मोबाइल नम्बर 98 460 62 803। दमौली कलेज, व्यास नगरपालिका, वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
3: लो न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
5: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
6: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
8: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक व्यास 2 मा पाइन्छ नि दिदी।
7: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
8: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
7: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
9: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
8: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, व्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98063-73344।
10: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, 4 गोठे ट्रस राखेर रा टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
11: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
10: अनि त्यो कहाँ पाइन्छ त?
11: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
7: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 98464-14-438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
7: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग
7: व्यास 11, मुसे खोला, 10 भाइ, नयाँ पुल। मोबाइल नम्बर 98164-66-83,
13: 98560-43-234।
14: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर, त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी व्यास 2 नागको अगाडि कालिका मार्ग नजिकै छौँ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा व्यास 2, दमौली, तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले, सम्पर्क 98413-38290, 98171-51760।
15: अन्तनादर मारी जाम जन्ना पटक सै, ए निल
13: दमौली FM 94.2 समुदायको आवाज।

0: 94.2 समुदायको आवाज
1: लाउलाउ र खाऊ खाऊको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
2: होइन के को गन्थन हो सानी?
1: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
2: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
1: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
2: कहाँ छ बाराइ सुनचाँदी पसल?
1: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
2: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
1: सम्पर्क 9846-41-633, 9817-15-089, 9864-0383-85।
3: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
4: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
5: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: सामाजिक सञ्जाल जी छ्यानले झाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लन खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट न युआरएल चेक लन आछ्याब घटना तल आपिबै लागि समय समयरी आफैन पासपोर्ट फेरदिल परिमो
8: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
8: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25380, 9914-5518 र 9065-15332।

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर।

0: सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टील, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, व्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस। सम्पर्क नम्बर 0656 63 715 र 98 41 12 07 40।
2: दमौली FM 94.2 समुदायको आवाज।

0: DFM 94.2 समुदाय को आवाज
1: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस् सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350
2: भर्ना खुल्यो पराशर कलेज दमौलीमा नयाँ शैक्षिक सत्र 2083 को लागि विज्ञान व्यवस्थापन मानविकी तथा शिक्षा समूहमा कक्षा 11 मा भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुशासित र मायालु वातावरण अनुभवी तथा दक्ष प्राध्यापकहरू भौतिक शास्त्र रसायन शास्त्र र जीव शास्त्र का छुट्टा छुट्टै प्रयोगशाला प्रविधि मैत्री कक्षा छात्रवृत्ति को व्यवस्था यातायात को व्यवस्था नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठन पाठन हुने व्यवस्थित पुस्तकालय कक्षा 11 र 12 मा कम्प्युटर विज्ञान होटल व्यवस्थापन विषय को पठन पाठन साथै व्यवस्थित प्रयोगशाला व्यवस्थित चमेना गृह भलिबल र बास्केटबल कोर्ट को व्यवस्था हरेक शनिबार समेत परीक्षा लिने व्यवस्था वार्षिक परीक्षा सुरु हुने मिति भन्दा 15 दिन अगाडिसम्म कक्षामा नै परीक्षा को तयारी गराउने न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता भर्ना प्रक्रिया सुरु भइसकेकोले आजै आवेदन दिई आफ्नो सिट सुरक्षित राख्नुहोस् थप जानकारीको लागि सम्पर्क पराशर कलेज व्यासचार दमौली तनहु फोन नम्बर 9856363 9856607 र 9856608
0: दमौली एफएम 94.2 समुदाय को आवाज
3: सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला
3: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बालमन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ
3: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड
3: फोन नम्बर 9828800080 9151045349

नेपाल वन परिवार उद्योग व्यवसाय संघ तनहुँको आग्रह। हरियो वन, स्वच्छ हावा, जीवनदायी पानी, यी सबै प्रकृतिले दिएको अनमोल उपहार हुन्। तर सानो लापरवाहीले भयवाहपन डडेलो निम्त्याउँछ, जसले वनस्पति मात्र होइन कयौं निर्दोष जीव जन्तुको ज्यान लिन्छ। नदी, खोल्सी, मुहानहरू सुकेर पानीको अभाव बढ्छ। हामी सबैले मिलेर यो संकट रोक्न सक्छौ। सचेत बनौ, जिम्मेवार नागरिक बनौ, जंगलमा आगो नबालौ, निभाएर मात्र छोडौ। सिगरेटको ठुटा वा ज्वलनशील पदार्थ फालेर प्रकृतिलाई जोखिममा नपारौ। डडेलो देखेमा तुरुन्तै वन कार्यालय वा स्थानीय प्रशासनलाई खबर गरौ। वन संरक्षणको जिम्मेवारी सबैको साझा दायित्व हो, हातेमालो गरौ। हरियाली बचाऊ, जीव जोगाऊ, पानीको स्रोत संरक्षण गरौ। नेपाल वन परिवार उद्योग व्यवसाय संघ तन।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौलिया FM 94.2 समुदायको आवाज।

0: अब वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ फर्मा खुलेको जानकारी गराउँदछ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्र्याक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्। एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 065-691-880,
0: 065-691-880, शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 065-543-391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: नववर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्र्याक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्। एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 065-691-880
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 065-543-391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: नववर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौँ।
1: हाम्रा विशेषताहरू
0: ख्याति प्राप्त दक्ष तथा

0: अब वर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ फर्मा खुलेको जानकारी गराउँदछौँ।
1: हाम्रा विशेषताहरू:
2: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्र्याक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
2: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
2: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
2: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443091।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।

0: नववर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ फर्मा खुलेको जानकारी गराउँदछौँ।
1: हाम्रा विशेषताहरू:
2: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्राक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
2: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
2: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
2: शाखा गोर्खा रोड आबुखरी।

0: नववर्ष 2065 सालको शुभकामना सहित एसएलसी दिएर बसेका विद्यार्थीहरूको शैक्षिक सफलताको कामना गर्दै कम्प्युटर ल्याङ्ग्वेज उद्घोषण र पत्रकारिता कोर्समा 40% छुटमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौँ।
1: हाम्रा विशेषताहरू:
0: ख्याति प्राप्त दक्ष तथा अनुभवी उद्घोषक र पत्रकारहरूद्वारा ट्रेनिङ दिइने,
1: आफ्नै रेकर्डिङ स्टुडियोमा नियमित प्र्याक्टिकल गराइने, राष्ट्रिय उद्घोषक संघबाट मान्यता प्राप्त परीक्षा लिई सर्टिफिकेट दिइने, हरेक कक्षामा अडियो तथा भिडियो प्रविधि प्रोजेक्टरको प्रयोग, तालिमपछि उत्कृष्ट प्रशिक्षार्थीहरूलाई रोजगारीको अवसर
0: र एनसिएस का विभिन्न शाखाहरूमा स्थानान्तरणको व्यवस्था,
1: साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस्।
0: सम्पर्क
1: एनसिएस कम्प्युटर एजुकेशन ब्यास 11 दमौली, फोन नम्बर 0656918880, 0656918880,
0: शाखा गोर्खा रोड आबुखैरेनी, फोन नम्बर 0656443391।
1: वर्किङ टुवर्ड्स एक्सिलेन्स।
2: दमौली एफएम 94.2 समुदायको आवाज।
3: तनहु जिल्लाकै प्रतिष्ठित दमौली कलेजमा कक्षा 11 भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू:
5: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठन पाठनको व्यवस्था,
4: भ्यालु एजुकेसनबाट विद्यार्थीहरूलाई अनुशासनमा राखिने,
3: पार्किङको सुविधा सहित फराकिलो खेल मैदान,
4: गुणस्तरीय शिक्षाका लागि विद्यार्थी मैत्री वातावरण,
3: भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न तथा शान्त वातावरणको आफ्नै भवन,
4: उचित छात्रवृत्तिको व्यवस्था,
5: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
4: स्वस्थ चमेना गृहको व्यवस्था,
5: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिक्स,
3: आफ्नै भवन,
4: उचित छात्रवृत्तिको व्यवस्था,
5: सभा कक्ष र रिडिङ रुम सहितको पुस्तकालयको व्यवस्था,
4: स्वस्थ चमेना गृहको व्यवस्था,
5: पढाइ हुने विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मेजर इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी, म्याथ, ट्राभल एन्ड टुरिज्म र मास कम्युनिकेसन लगायतका विषयहरू।
4: सम्पर्क नम्बर 0965464595, मोबाइल नम्बर 9846062803। दमौली कलेज, ब्यास नगरपालिका वडा नम्बर 4, जलदेवी टोल, दमौली, तनहुँ।
6: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई।
7: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
8: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौँ र पाहुनालाई हार्दिक सत्कार गरौँ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
7: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
10: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सम
9: ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
10: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइँदो रहेछ नि।
9: अनि त्यो कहाँ पाइन्छ त?
10: ओम फर्निचरमा जानुहोस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
11: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
12: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
11: ब्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
12: फर्निचर उद्योग।

0: एघार मुसे खोला दस भाई नया पुल। मोबाइल नंबर 9816466683
1: 9855343434।
2: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
3: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
4: दाजुभाइको के को गफ गफ हुँदैछ?
2: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
4: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
2: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
4: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656531336, 0656504459। मोबाइल नम्बर 9803880384, 9846739931।
5: सिद्धार्थ बैंक र क्यारे जन हेदरी जारी सन्देश।
6: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
0: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
7: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
7: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656367115 र 9841120740।
8: दमौली FM 94.2 समुदायको आवाज।

0: होली एफएम 94.2 समुदाय को आवाज।
1: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्नीचर को सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयर को पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टील को दराज, कुर्सी, टेबल, साथै काठ को सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाह को सामान होलसेल तथा खुद्रा मूल्य में बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4 मेन रोड, दमौली तनहुँ,
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 65 025।
4: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
5: हो, हिंसा सहनु हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
6: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
5: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानुनी उपचार खोजौ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रेखुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ, प्रोप्राइटर जीवन थापा, फोन
7: 98 0 58 00 700,
1: 98 460 40 344।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर परासर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98-28-28-00-80 98-15-10-45-39।
2: तपाईलाई थाहा छ तपाई स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास 2 नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स नाकुवा ब्यास 2 दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98-4-13-38-290 98-1-71-51-760।

0: धमौली एफएम 94.2 मेगाहर्ज समुदायको आवाज
1: हवस् त श्रोता, धमौली एफएम 94.2 मेगाहर्जको प्रसारण आजलाई यति नै। हामी भोलि बिहान 5 बजे सूचना, समाचार र मनोरञ्जनमूलक कार्यक्रम लिएर तपाईँहरू समक्ष उपस्थित हुने नै छौँ। त्यति नैसम्मका लागि तपाईँको मिठो निन्द्राको कामना गर्दै हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। संसदमा अघि बढाइएनन् अध्यादेश, विधेयक नै लाने तयारी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढाइएको छैन। अध्यादेश स्वीकृत नभएपछि प्रतिस्थापन विधेयक अगाडि बढाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसदमा लैजाने छलफल गरिरहेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 22 वैशाखसम्म जारी गरेका 8 अध्यादेश 28 वैशाखमा संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अघि बढाइएको छैन। अध्यादेश पेश भएपछि अरू प्रक्रिया अघि बढेको छैन। प्रतिनिधि सभाको 25 जेठको कार्यसूचीमा पनि यो छैन। त्यसपछि पनि अध्यादेश अघि बढ्ने वा नबढ्ने विषय सरकारमै निर्भर रहनेछ, संसद सचिवालयका प्रवक्ता एकराम गिरीको भनाइ छ। प्रतिनिधि सभाले आगामी 15 असारसम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2 अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुने व्यवस्था रहेको छ। संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए अध्यादेश स्वत निष्क्रिय हुन्छ। त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि 26 असारपछि अध्यादेश स्वत निष्क्रिय हुनेछ। संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा रहेका छन्। प्रतिनिधि सभामा झण्डै 2/3 सीट सत्तारूढ रासोपाको रहेकाले अध्यादेश अघि बढाउँदा सरकारलाई समस्या छैन, तर राष्ट्रिय सभामा रासोपाको उपस्थिति शून्य रहेको छ। विपक्षी दलहरूले अध्यादेश अस्वीकृतिको प्रस्ताव दर्ता गरिसकेका छन्। यही कारण सरकारले अध्यादेश अघि बढाउन चाहेको छैन। विधेयक भने राष्ट्रिय सभाले दिएको संशोधन सुझावलाई ग्रहण नगरी प्रतिनिधि सभाले अघि बढाउन सक्छ।
4: पूर्व गृहमन्त्री गुरूङको मन्त्री बन्ने हतारो, छानबिनमाथि प्रश्न शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरूङ यति बेला छानबिनको घेरामा छन्। एकातिर उनको सम्पत्ति र शेयर लगानीको स्रोतमाथि सरकारले गठन गरेको उच्चस्तरीय समितिले छानबिन समितिको प्रतिवेदन अझै बाहिर आएको छैन भने अर्कोतिर राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी आन्दोलनमा खेलेको भूमिकालाई लिएर अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तो अनुसन्धानको प्रक्रिया चलिरहेकै बेला उनले सार्वजनिक रूपमै आफू पुनः गृहमन्त्री बन्ने दावी गरेका छन्। आइतबार गोर्खामा आयोजित पार्टीको जिल्ला अधिवेशनमा उनले आफू मन्त्री बनेपछि शुरूका 2 बधाई दिन र तस्विर खिच्न मन्त्रालय नआउन कार्यकर्तालाई अनुरोध गरे। अनुसन्धानको किनारा नलाग्दै आएको उनको यो निर्धक्क अभिव्यक्तिले कतै छानबिन समितिले उनलाई चोख्याउन मात्र खोजेको त होइन भन्ने गम्भीर संशय पैदा गरेको छ। सम्पत्ति र शेयर लगानीको स्रोतमा प्रश्न उठेपछि गुरूङले 2 अघि गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यस लगत्तै सरकारले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गरेको थियो।
3: प्रधानमन्त्रीको अभिव्यक्तिबारे नयाँ दिल्लीमा परराष्ट्र मन्त्रीको स्पष्टीकरण, सीमा विवादमा बेलायतको मध्यस्थता खोजेका हैनौ शीर्षकमा हिमालय टाइम्समा खबर छ। परराष्ट्र मन्त्री शिशिर खन्नालले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपाल भारत सीमाका विषयमा संसदमा दिएको अभिव्यक्तिबारे नयाँ दिल्लीमा स्पष्टीकरण दिनुभएको छ। भारतको पहिलो औपचारिक भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँगको द्विपक्षीय छलफलपछि नयाँ दिल्लीमा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे स्पष्टीकरण दिनुभएको हो। आइतबार दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल भारत सीमा विवाद

0: बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने प्रधानमन्त्री बालेन्द्र कविव्यक्ति सच्याउनु भएको हो। प्रधानमन्त्री शाहले जेठ 17 गते आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाब दिँदै भारतसँगको लिपुलेख लिम्पिया धुरासीमा विवादबारे बेलायत सरकारसँग पनि कुरा भइरहेको र यसमा बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपाल सरकारको मान्यता रहेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले कसैको मध्यस्थता स्वीकार्य नहुने प्रतिक्रिया दिनुभएको थियो। छिमेकी मुलुकहरूसँगको सीमा विवादमा भारतले तेस्रो पक्षको मध्यस्थतालाई सधैँ इन्कार गर्दै आएको छ। तर प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट दिएको तेस्रो पक्षको संलग्नताको जवाफले कूटनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ। प्रधानमन्त्री शाहले स्पष्ट रूपमा बेलायतले ब्रिटिस इण्डिया छाड्दै गर्दाको समस्या अहिलेसम्म हाम्रामा रहेकाले यसबारे बेलायत सरकारले पनि सरकार राख्नुपर्छ भन्ने नेपाल सरकारको मान्यता हो भन्नुले नेपाली मामलामा बेलायतलाई तान्न खोजेको हो कि भन्ने प्रश्न पनि उठेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले उचित समयमा विदेश भ्रमण गर्ने बताउनु भएको छ। आर्थिक वर्षको अन्त्यतिर सरकार गठन भएको र छोटो समयमा नागरिकले महसुस गर्ने गरी काम गर्नुपर्ने जिम्मेवारी सरकारको रहेको उल्लेख गर्दै खनालले बजेट ल्याउनु पर्ने समय भएकाले अब छिट्टै निर्णय हुने बताउनु भएको छ। त्यस्तै परराष्ट्र मन्त्री खनालले नेपाल र भारत बीचको सीमा समस्याको समाधान द्विपक्षीय रूपमा नै खोज्नुपर्ने बताउनु भएको छ। लिपुलेख लिम्पिया धुराको भूमि नेपालको भएकाले भारत र चीनले आफू खुसी सहमति गर्न नपाउने उल्लेख गर्दै खनालले भन्नुभयो, नेपालले विगत केही वर्षदेखि हाम्रो भूमिमाथिको दावीका सम्बन्धमा कूटनीतिक नोटहरू पठाउँदै आएको छ। भारत र चीनबीच सम्झौता भएको हुनाले हामीले आधिकारिक रूपमा दुवै देशलाई कूटनीतिक नोट मार्फत हाम्रो धारणा व्यक्त गरेका छौं। त्यसैले त्यस परिप्रेक्ष्यमा हामीले दुवै देशलाई स्पष्ट रूपमा भनेका छौं कि त्यो भूमि हाम्रो हो। नेपाल र भारतबीच तीन विषयमा सहमति समझदारी भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भारतीय समकक्ष एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्ताका क्रममा विभिन्न सहमति समझदारी भएका छन्।
1: दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 38 वर्ष अघि निर्माण शुरू भएर पनि अझैसम्म बन्न नसकेको गौरवको आयोजना हो बबई सिंचाई। आर्थिक वर्ष 2045-46 शुरू भएको यो आयोजनाको प्रगति सन्तोषजनक छैन। पटक पटक म्याद थप गरेर संशोधित कार्यतालिका अनुसार 82-83 सम्पन्न गर्ने लक्ष्य थियो, तर यस अवधिमा पनि काम नसकिने देखिएपछि 85-86 समय पुर्याइएको छ। त्यो समयमा पनि सकिएला यसै भन्न सकिन्न। बबई सिंचाई आयोजनाको शुरू लागत अनुमान 2,87,31,00,000 रूपियाँ हो। अहिले लागत संशोधन गरेर 18,96,30,00,000 रूपियाँ पुर्याइएको छ। आयोजना सकिएपछि बर्दियाको पूर्वमा 21,000 र पश्चिममा 15,000 गरी 36,000 हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पुग्नेछ। अहिलेसम्म निर्माण प्रगति 81% रहेको बबई सिंचाई आयोजनाका सूचना तथा सम्पर्क अधिकारी शेखरनाथ नेउपाने बताउँछन्। आयोजना शुरू भए यता यसमा 17.5 अर्ब रूपियाँ खर्च भइसकेको छ र यसको गुरूयोजना पनि पछिल्लो पटक 2082 संशोधन भएको नेउपानेले जनाए। 2084-85 काम सक्नुपर्ने भनेर मन्त्रालयबाट रणनीति बनाइएको छ। चालू आर्थिक वर्षमा गरिएको ठेक्कालाई 2 वर्ष र थप 2.5 अर्ब रूपियाँ बराबरको ठेक्का आगामी आर्थिक वर्षमा गर्नुपर्नेछ। उनले भने 2085-86 ठेक्का गरिसकिनेछ, त्यसको 1 वर्षमा सबै काम सक्ने योजना छ।
0: रासुपा जिल्ला अधिवेशन धमाधम, 26 जिल्लामा चुनिए सभापति, केहीमा चर्को विवाद शीर्षकमा प्रभाव दैनिकमा खबर छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको जिल्ला अधिवेशन धमाधम चल्दैछ। चितवनमा असार 7 गतेबाट पहिलो महाधिवेशन गर्न लागेको रासुपाले जिल्लाको नेतृत्व छान्न शुरू गरेको हो। केन्द्रीय निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्ममा कोशी र बागमतीमा 18 जिल्ला सभापति चयन भइसकेका छन्। यसै गरी गण्डकीका 3, लुम्बिनीका 4 र कर्णालीको 1 जिल्लामा अधिवेशन सम्पन्न भएको छ। रासुपाका महामन्त्री कविन्द्र बुर्लाको टीका अनुसार महाधिवेशन अघि 67 जिल्लाको मात्र अधिवेशन हुनेछ। आयोगका प्रमुख भुवन केसीका अनुसार बागमतीमा 9 र कोशीका 9 जिल्लामा अधिवेशन सकिएको हो। आइतबार 28 जिल्लाको अधिवेशन तोकिए पनि विभिन्न जिल्लामा विवादका कारण प्रक्रिया शुरू हुन सकेन। बागमतीका 9 जिल्लामा नेतृत्व चयन भएका छन्। काठमाडौँ जिल्ला सभापतिमा राजा साक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रे पलाञ्चोकमा प्रवीण ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश राई माझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अरियाल र मकवानपुर सभापतिमा सञ्जीव पाठक निर्वाचित भएका छन्।
1: रासोपा महाधिवेशनमा कंग्रेस कलहमा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो महाधिवेशनमा होमिएका बेला मुलुकको पुरानो मध्येको एक नेपाली कंग्रेस आन्तरिक कलहमा छ। गत भदौ 23 र 24 जेएनजी आन्दोलनपछि एक पक्षले अर्को पक्षलाई थकाउने र गलाउने रणनीतिका साथ बढ़दै गएको कंग्रेसभित्रको विवाद अहिले पार्टी विभाजन उन्मुख तहसम्म पुगेको छ। पुष अन्तिम साता भएको विशेष महाधिवेशनको पक्ष र विपक्षमा कंग्रेस विभाजित छ। विभाजित मानसिकतासहित फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा होमिएको कंग्रेस खुम्चिएर 38 सीटमा सीमित बन्न पुगेको छ। निर्वाचनबाट खुम्चिएको पार्टीलाई जनतासँग जोड्नुको साटो नेताहरू विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भइरहँदा कंग्रेस थप कमजोर बन्दैछ। विशेष महाधिवेशनबाट कंग्रेस नेतृत्वमा पुगेको गगन कुमार थापा पक्षमाथि विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेटेर पार्टी एकता कायम गर्न तयार नभएको आरोप छ। विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोग निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेसँगै पार्टीलाई एकताबद्ध गरी अगाडि बढ़ाउने जिम्मेवारी सभापति थापाको भएको तर त्यसका लागि उनी तयार नभएको असन्तुष्ट पक्षको बुझाइ छ। यता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ। वडा हुँदै जिल्ला अधिवेशन गर्ने क्रममा रहेको रासोपाले अधिकांश जिल्लामा सर्वसम्मतिले नेतृत्व चयन गरेको छ। अपवाद जिल्लामा विवाद र आन्तरिक प्रतिस्पर्धा पनि हुने गरेको छ। शनिबार र आइतबार गरी 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने र बाँकी 10 जिल्लामा भने महाधिवेशनपछि मात्र अधिवेशन गर्ने रासोपाको तयारी छ।
0: धितो पत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता डिम्याट खोल्न पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडले असार 1 गतेदेखि लागू हुने गरी डिम्याट खाता खोल्दा पुराना डिम्याट खाता नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने व्यवस्था गरेको हो। यो व्यवस्था कार्यान्वयनका लागि सीडीएससीले सम्पूर्ण निक्षेप सदस्यहरूलाई पत्राचार समेत गरिसकेको छ। सीडीएससीले गत फागुन 19 गते ब्याक अफिस प्रणाली प्रयोग गर्ने निक्षेप सदस्यहरूलाई पत्राचार गर्दै हितग्राही खाताको विवरणमा राष्ट्रिय परिचय पत्र नम्बर समावेश हुने गरी प्रणाली विकास गर्न पत्राचार गरेको थियो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सम्पत्ति छानबिन आयोगले उच्च कर्मचारी तथा सार्वजनिक पदमा बसेका पदाधिकारीको सम्पत्ति विवरण व्यक्तिगत र सम्बन्धित कार्यालय दुवै तर्फबाट मागेको छ। व्यक्तिले पठाएको सम्पत्ति विवरणलाई रुजू गर्न सम्बन्धित कार्यालयबाट पनि सम्बन्धित व्यक्तिको विवरण मागिएको आयोगका पदाधिकारीहरूले जनाएका छन्।
2: सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने अभियानमा जुटेको नेपाली कंग्रेसको असन्तुष्ट समूह अन्ततः पछि हटेको छ। झण्डै दुई सातादेखि चर्किएको आन्तरिक शक्ति संघर्ष मुख्यमन्त्री परिवर्तनमा नभई मन्त्री र राज्यमन्त्रीको भागभण्डामै सीमित हुने संकेत देखिएको छ। शनिबार साँझ भएको छलफलपछि कंग्रेसभित्र नयाँ शक्ति समीकरणमा सहमति जुटेको स्रोतले जनाएको छ।
1: थाइल्याण्डको बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि समाप्त भई अवैध रूपमा बसिरहेका 66 नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन निर्देशन दिएको छ। दूतावासले एक सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयमा नेपाल नफर्किए कम्बोडियाको नयाँ कानून अनुसार भारी जीवन कारावाससम्मको सजाय हुन सक्ने चेतावनी दिएको छ।
2: खाद्य प्रविधि तथा